0: यो सुन्नुहोस्लाई फोन इन कार्यक्रम सम्बन्धी एक सूचना. आगामी तारीख 19 जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा लाइभ फोन इन कार्यक्रम. विषय रहनेछ योग गरौ निरोग बनाऊ. यस योग विषय अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ योग प्रशिक्षक श्री रामप्रसाद पौडेल. र यस विषयमाथि यहाँहरूको कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 मा सम्पर्क गर्न सक्नुहुनेछ. दिन अनि समय याद राख्नुहोस्. आगामी 19 जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर रहेको छ 03592201171. सूचना पूरा भयो.
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ.
2: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्.
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ.
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्.
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ.
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी.
0: छोटो विश्रामपछि यहाँहरूलाई कार्यक्रममा पुनः स्वागत गर्दछौ. यहाँहरूले सुनिरहनु भएको छ केही सदाबहार गीतहरू कार्यक्रम गोल्डन मेलोडिजमा. कार्यक्रममा यहाँहरूलाई अघिल्लो गीत सुनाउन लागिरहेका छौ सन् 1973 नै बनिएको चलचित्र धुन्दबाट. श्रोता, चलचित्र धुनका निर्देशन बीआर चोपड़ाले गरेका हुन् र यस चलचित्रका गीतहरूमा संगीत भरेका हुन् रविले. श्रोता, यस चलचित्रमा मुख्य कलाकारहरू रहेका थिए संजय खान, जिन्नत अमान, डेनी डेन्जोङपा, अशोक कुमार, नवीन निश्चल, मदन पुरी आदि. आउनु श्रोता, यहाँहरूलाई यसै चलचित्र अर्थात धुनबाट गीत सुनाउन लागिरहेका छौं कलाकार महेन्द्र कपूरको आवाजमा.

श्रोतायाहरूले भर्खरै सुनिरहनु भएको चलचित्र धुन्दको गीत कलाकार महेन्द्र कपूरको आवाजमा हजुर श्रोता आजलाई भने यसै मिठो गीतसँगै कार्यक्रम गोल्डन मेलोडीजको निर्धारित समय पनि यही पूरा हुँदछ। हजुर श्रोता भोलि फेरि यस्तै यस्तै मिठा मिठा एवं सदाबहार हिन्दी चलचित्रका गीतहरू लिएर कार्यक्रम गोल्डन मेलोडीजमा उपस्थित हुने नै छौं। आजलाई भने कार्यक्रमको निर्धारित समय यही पूरा भएको छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूजन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता अब भने पालो भएको छ समाचारको र यहाँहरूलाई सुनाउन लागिरहेका छौं आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसार गरी नेपाली भाषामा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मगरबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई देश भ्रमणको तेस्रो चरणमा G7 शिखर सम्मेलनमा भाग लिन आज फ्रान्सको एभियन पुग्नुहुनेछ। स्लोभाकियाका राष्ट्रपति पीटर पेलेग्रिनीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्लोभाकियाको सर्वोच्च राजकीय सम्मान द अर्डर अफ द व्हाइट डबल क्रस फर्स्ट क्लास सम्मानले सम्मानित गर्नुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले आज नयाँ दिल्लीमा विकसित भारतीय युवा संसद 2026 को उद्घाटन गर्नुहुनेछ।

केन्द्रीय गृह सचिव गोविन्द मोहनले नीट यूजी पुनर्परीक्षा बन्द पहिला सुरक्षा र तयारीहरूको समीक्षाको लागि एक उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभयो अनि अमेरिका र इरान लगभग चार महिनादेखि जारी युद्ध अन्त्य गर्न सम्झौतामा सहमत भएका छन्। अब समाचार विस्तारमा प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई देश भ्रमणको तेस्रो चरणमा G7 शिखर सम्मेलनमा भाग लिन आज फ्रान्सको एभियन पुग्नुहुनेछ। फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोनले प्रधानमन्त्रीलाई औपचारिक स्वागत गर्नुहुनेछ। त्यसपछि श्री मोदी नयाँ साझेदारी निर्माण र अन्तर्राष्ट्रिय एकताको पुनर्निर्माण शीर्षकको शिखर सम्मेलनको कार्यसत्रमा भाग लिनुहुनेछ। G7 देशका नेताहरू साझेदार देश का प्रमुखहरू र विश्व ब्याङ्क र अफ्रिकी विकास ब्याङ्कका प्रतिनिधिहरूले पनि यस सत्रमा भाग लिनेछन्। भ्रमणको क्रममा श्री मोदीले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, ब्रिटेनका प्रधानमन्त्री केयर स्टारमर र यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नायनसँग द्विपक्षीय बैठक गर्नुहुनेछ। त्यसपछि उहाँ फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोनले आयोजना गरेको रात्रिभोजमा भाग लिनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रपति इमान्युएल म्याक्रोनको निमन्त्रणामा फ्रान्सेली शहर एभियनको भ्रमण गर्दै हुनुहुन्छ। उल्लेखनीय कुरा के छ भने यो G7 शिखर सम्मेलनमा भारतको 13 सहभागिता हो र प्रधानमन्त्री नरेन्द्र मोदी लगातार 7 पटक भाग लिइरहनु भएको छ। G7 शिखर सम्मेलनमा भारतको नियमित सहभागिताले शान्ति, सुरक्षा, विकास र पर्यावरणीय दिगोपनसँग सम्बन्धित विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न देशको भूमिका र योगदानको बढ़दो मान्यतालाई प्रतिबिम्बित गर्दछ। हिजो फ्रान्सको एभियनमा बोन अ G7 शिखर सम्मेलन शुरू भयो। विश्वका प्रमुख अर्थव्यवस्थाका नेताहरूले त्यहाँ प्रमुख अन्तर्राष्ट्रिय चुनौतीहरूबारे छलफल गरिरहेका छन्। फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोनले प्रमुख अन्तर्राष्ट्रिय चुनौतीहरूको सामना गर्न मिलेर काम गर्नु भन्ने विषयमा केन्द्रित एक कार्यकारी रात्रिभोज आयोजना गर्नुभयो। यसअघि श्री म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्रिटेनका प्रधानमन्त्री केयर स्टारमर, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोस्टा लगायत G7 नेताहरूलाई शिखर सम्मेलनमा औपचारिक रूपमा स्वागत गर्नुभयो। तीन दिने शिखर सम्मेलनको क्रममा नेताहरूले विश्वव्यापी असन्तुलन कम गर्ने, प्रमुख भू राजनैतिक संकटहरूलाई सम्बोधन गर्ने, बाल बालिकासँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गर्ने र संगठित अपराध र अवैध वित्तीय प्रवाह विरोधको लड़ाईलाई बलियो बनाउने बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ। G7 शिखर सम्मेलन G7 सदस्य देशहरूका नेताहरूद्वारा वार्षिक रूपमा आयोजना गरिने अन्तर्राष्ट्रिय मञ्च हो, जसमा क्यानाडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र अमेरिका आदिले आयोजना गर्न गरेको छ। स्लोवाकियाका राष्ट्रपति पीटर पेलेग्रिनीले र प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्लोवाकियाको सर्वोच्च राजकीय सम्मान द अर्डर अफ द व्हाइट डबल क्रस फर्स्ट क्लास सम्मानले सम्मानित गर्नुभयो। श्री मोदीले यस विशिष्ट सम्मानको लागि राष्ट्रपति, सरकार र स्लोवाकियाका जनताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो यो सम्मान भारतका 140 करोड़ जनता र भारत र स्लोवाकिया बीचको मित्रताको बलियो सम्बन्धको सम्मान हो। श्री मोदीले यो पुरस्कारलाई भारत र स्लोभेकियाका जनतालाई एकताबद्ध गर्ने न्यानोपन, विश्वास र स्नेहको प्रमाणको रूपमा वर्णन गर्नुभयो। प्रधानमन्त्रीले आशा व्यक्त गर्नुभयो यो सम्मानले दुवै देशका भावी पुस्ताहरूलाई उनीहरूको विशेष मित्रता कायम राख्न प्रेरित गर्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIMNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। लोकसभा अध्यक्ष ओम बिरलाले आज नयाँ दिल्लीमा विकसित भारत युवा संसद 2026 उद्घाटन गर्नुहुनेछ। यस कार्यक्रमको आयोजन युवा कार्यक्रम र खेल मन्त्रालयले गरिएको छ। मन्त्रालयले भनेको छ यस पहल लोकतान्त्रिक प्रक्रियाहरूमा युवाहरूको भागीदारीलाई नयाँ तरिकाले परिभाषित गर्दछ र यसमा युवाहरूको शासन, नीतिगत विचार विमर्श र संसदीय कार्यप्रणालीको व्यावहारिक जानकारी मिल्दछ। मन्त्रालयले भनेको छ विकसित भारत युवा संसद एक यस्तो आन्दोलन हो जसलाई लिएर भारतको युवाहरूको ऊर्जा, विचारहरू र आकांक्षाहरू राष्ट्रिय स्तरमा हुने गर्दछ। केन्द्रीय नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री प्रहलाद

0: जोशीले हिजो वैश्विक पवन दिवस 2026 राष्ट्रिय सम्मेलनको क्रममा पवन टर्बाइन आपूर्ति श्रृंखला प्रबन्धन डब्ल्यूटी मारुत पोर्टल उद्घाटन गर्नुभयो। यो पहलले भारतको नवीकरणीय ऊर्जा क्षेत्रलाई बढ़ावा दिनेछ। डब्ल्यूटी मारुत पोर्टल नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालय र भारतीय वायु टर्बाइन उत्पादक संघले संयुक्त रूपमा विकास गरेको हो। यो देशको पहिलो समर्पित डिजिटल प्लेटफर्म हो जसको उद्देश्य वायु ऊर्जा आपूर्ति श्रृंखलालाई सुव्यवस्थित गर्नु हो। यो पहलले कम्पोनेन्ट उपलब्धतामा पारदर्शिता बढ़ाउने, घरेलु आपूर्तिकर्ताहरूको लागि सजिलो पहुँच सहज बनाउने, डेटा सुरक्षा सुधार गर्ने र सरकारको आत्मनिर्भर भारतको दृष्टिकोणलाई अगाडि बढ़ाउने अपेक्षा गरिएको छ। अयोध्याको राम मन्दिरमा दान र बहुमूल्य वस्तुहरूको दुरूपयोग सम्बन्धी आरोपहरूको अनुसन्धान गर्न गठित विशेष अनुसन्धान टोली एसआईटीले आफ्नो अनुसन्धान शुरू गरेको छ। एसआईटीको नेतृत्व लखनऊका डिभिजनल कमिश्नर विजय विश्वास पन्तले गर्नुभएको छ, जसमा पुलिस महानिरीक्षक किरण एस र विशेष सचिव वित्त विभाग नील रतन सदस्यको रूपमा छन्। सबै सदस्यहरूले हिजो अयोध्या आयुक्त र जिल्ला अधिकारीहरूसँगै राम मन्दिर परिसरको भ्रमण गरेका थिए। केन्द्रीय गृह सचिव गोविन्द मोहनले नीट यूजी पुनर्परीक्षा बन्द पहिला सुरक्षा र तयारीहरूको समीक्षाको लागि एक उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभयो। उहाँले विद्यार्थीहरूको सुविधा, सुरक्षा व्यवस्था र परीक्षा प्रक्रियाको निष्पक्षतामा विशेष ध्यान दिनुहुँदै यस पुनर्परीक्षाको लागि राज्य सरकारहरूको तयारीहरूको समीक्षा गर्नुभयो। गृह सचिवले सबै राज्य सरकारहरू, केन्द्र शासित प्रदेशहरू र केन्द्रीय एजेन्सीहरूलाई सुरक्षा प्रोटोकलको पालन गर्ने निर्देशन दिनुभयो। श्री मोहनले राज्यहरू, केन्द्र शासित प्रदेशहरूदेखि विद्यार्थीहरूको सुगम यात्रा सुनिश्चित गर्न अपील गर्नुभयो। रेलवे बोर्डको अध्यक्षले पूर्ण सहयोगको आश्वासन दिनुभयो। बैठकको समय स्कूल शिक्षा र साक्षरता विभागका सचिव, उच्च शिक्षा विभागका सचिव, डाक विभागका सचिव, केन्द्रीय रिजर्भ पुलिस बल सीआरपीएफ, केन्द्रीय औद्योगिक सुरक्षा बल सीआईएसएफ, नगर विमानन सुरक्षा ब्यूरो बीसीए को महानिदेशक र राष्ट्रिय परीक्षा एजेन्सी एनटीए महानिदेशक तथा रक्षा मन्त्रालय र स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको वरिष्ठ अधिकारी पनि उपस्थित थिए। अमेरिका र इरान लगभग चार महिनादेखि जारी युद्ध अन्त्य गर्न सम्झौतामा सहमत भएका छन्। यसले पश्चिम एसियामा तनाव कम गर्ने आशा जगाएको छ। दुवै देशका अधिकारीहरूका अनुसार समझदारी पत्र डिजिटल रूपमा हस्ताक्षर गरिएको छ र औपचारिक हस्ताक्षर शुक्रबार स्विजरल्याण्डको जेनेवामा हुने कार्यक्रम छ। फिफा विश्वकपमा ठूलो उलटफेर भएको छ। पहिलोपल्ट विश्वकप खेलिरहेका काबो वर्ल्डेको टीमले प्रबल दावेदार स्पेनलाई 0-0 बराबरीमा रोकेको छ। काबो वर्ल्डेको 40 वर्षीय गोलकिपर वोजिन्हाले शानदार खेल देखाएर स्पेनलाई गोल गर्ने कुनै मौका नै दिएन। अब अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई देश भ्रमणको तेस्रो चरणमा G7 शिखर सम्मेलनमा भाग लिन आज फ्रान्सको एभियन पुग्नुहुनेछ। स्लोभाकियाका राष्ट्रपति पिटर पेलेग्रिनीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्लोभाकियाको सर्वोच्च राजकीय सम्मान द अर्डर अफ द व्हाइट डबल क्रस फर्स्ट क्लास सम्मानले सम्मानित गर्नुभयो। अनि अमेरिका र इरान लगभग चार महिनादेखि जारी युद्ध अन्त्य गर्न सम्झौतामा सहमत भएका छन्। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत छ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर आज फेरि हामी उपस्थित भएका छौं। र आज पर्यो
1: 16 तारीक जून।
0: हजुर, र जून महिनाको हामी आधा उदीमा आइपुग्यौं।
1: हजुर, जून आधा भयो।
0: हजुर हजुर हजुर, तपाईँले शुरूमै भन्नुभएको थियो है, अस्ताउँछ भनेर। साँच्चै नै फेरि अस्ताउन लाग्यो है। हुन पनि जुन कुरा छ नि, अब प्रकृतिको कुरा गर्दा पनि है, फूल फुल्छ, फेरि ओइलाउँछ, झर्छ है, त्यस्तै हो। जुन पनि लाग्छ, फेरि अस्ताउँछ है। कुनै पनि अब इमोर्टल भनौँ है, चाहिँ छैन है, सबै नै मरणशीलै छ है, एक अर्थमा भन्ने हो भने। र अलिक भावुक कुरा नथालौं है,
1: रिहाल्छु म फेरि।
0: एउटा कुरा गर्न मन परेको छ खुसबा आज, त्यो के भने, श्रोता आजको दिन भनौँ, प्रत्येक

वर्ष 16 जूनको दिनलाई इन्टरनेशनल डे अफ फेमिली रिमिटेन्सको रूपमा मनाउने गरिन्छ। अब फेमिली रिमिटेन्स, अब यसलाई चाहिँ हामी सरल अर्थमा भन्दाखेरि चाहिँ, बुझ्ने भाषामा भन्दाखेरि चाहिँ, कतिपय व्यक्तिहरू मानिसहरू अब पैसा कमाउनको लागि, आफ्नो घरद्वार अब चलाउनको लागि, अब काम गर्नलाई विदेशमा जान्छ है, भने आफ्नो ठाउँबाट अर्को ठाउँमा जाने काम गर्छन्, र जस्तै गाउँका मानिसहरू शहरतिर जाने गर्छन् भने कोही विदेश पनि जाने गर्छन्, र यसरी यस्ता व्यक्तिहरूद्वारा आफ्नो कमाईलाई, आफ्नो घर परिवारलाई पठाउने गर्छन्। र आज यसैको अन्तर्राष्ट्रिय दिवस भन्नुको मतलब आफ्नो गाउँदेखि गएर शहरमा गएर पैसा कमाउँछन् है, र त्यो पैसा चाहिँ आफ्नो घर परिवारको लागि खर्च गर्छन्, होइन, पढाइको लागि, अब हेल्थको स्वास्थ्यको लागि, होइन, दैनिक दिनचर्याको लागि खर्च गर्छन्, र त्यसैलाई नै यो दिवस मानिन्छ, जसलाई चाहिँ इन्टरनेशनल डे अफ फेमिली रिमिटेन्स भनेर आज पालन गरिन्छ। र यो दिवस मनाउनुको मुख्य उद्देश्य के हो भने, यसरी अर्को ठाउँमा गएर व्यक्तिहरूले आफ्नो घर पठाएको पैसाले परिवारका व्यक्तिहरूद्वारा, भनौँ परिवारका व्यक्तिहरूले त्यस पैसाको प्रयोग पढ्न लेख्नको लागि अनि स्वास्थ्यको लागि विभिन्न कामहरूमा, जस्तै विकास कार्यमा पनि खर्च गर्ने गर्छन्, जसले गर्दा परिवारको साथसाथै त्यस देश र समाजको पनि विकासमा सहायक हुन्छ। भने त्यही एक ठाउँदेखि अर्को ठाउँमा पैसा पठाउने कार्यका लागि अनेकौं संस्थाहरू पनि खोलिएका छन्, माध्यमहरू पनि खोलिएका छन् है, र कयौं व्यक्तिहरू त्यसमा काम गर्ने गर्छन्। र यसरी मजदूर कामदारहरूद्वारा पठाइएका पैसाले न केवल काम गरिरहेका परिवारहरू तर कयौं अन्य परिवार जो यस पैसा पठाउने संस्थासित संलग्न छन् उनीहरूको पनि रोजगारको व्यवस्था हुने गर्छ। र यसरी बाहिर गएर काम गर्ने व्यक्तिहरूद्वारा आफ्नो घरमा पठाएको पैसाले हुने देशको विकासको महत्व दर्शाउन यो दिवस मनाउनुको मुख्य उद्देश्य हो। अब हामीले साधारण अर्थमा सोच्छौं है, कसैको पनि अब छोराछोरी कता विदेशतिर होइन गएको छ, पैसा पठाउँछ, हामी त्यति मात्र सोच्छौं है, तर अब विश्वले चाहिँ यसलाई पनि हेरिरहेको हुन्छ। र यसै प्रसंगमा थप जानकारी हामीलाई लेख्नुहुन्छ अंकुश रौनियर। र एक आँकडा अनुसार विश्वभरिमा कुल 25 करोड़ कामगारहरू छन् जो आफ्नो देश छोडेर विदेशमा काम गरिरहेका छन्। र यसमा भर्खरैको रिपोर्ट अनुसार सबैभन्दा ज्यादा विदेशमा गएर, भनौँ आफ्नो ठाउँ छोडेर अर्को ठाउँमा गएर काम गर्ने कामगारहरू चाहिँ चिनियाहरू छन् भनेर पनि भनेका छन् है। र यी कामगारहरूद्वारा कमाईको भाग आफ्नो देशमा पठाइरहेका छन्। र एक आँकडा अनुसार यो विदेशमा काम गरिरहेका जति पनि मजदूरहरू छन् उनीहरूद्वारा आफ्नो देशमा या त भनौँ आफ्नो घर परिवारमा पठाएको रकमलाई जोड्दा यो रकम लगभग 450 बिलियन यूएस डलर अर्थात 24 लाख करोड़ भारतीय पैसा आंकलन गरिएको छ। र यसरी यी मजदूरहरूद्वारा पठाएको पैसाले देशको विकासमा महत्वपूर्ण भूमिका निभाइरहेको छ। हजुर, र यो इन्टरनेशनल डे फर फेमिली रिमिटेन्स प्रथम पल्ट चाहिँ 16 जून 2015 दिनदेखि पालन गर्न थालिएको हो। त श्रोताहरूलाई हामीले छोटो जानकारी राख्यौं आज पालन गरिने इन्टरनेशनल डे अफ फेमिली रिमिटेन्स बारे। त यो जानकारी पछि श्रोता रमाइलो गरौं एउटा गीत सुनेर।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता। अब कुरा गरौं जन्मको।
1: हजुर, जन्मकै कुरा गर्दा 1910 चेपुदिरा मुथाना पुनाचाको जन्म आजकै दिन भएको हो। उनलाई आम रूपमा एम पुनाचाले पनि चिनिन्छ। उनी स्वतन्त्रता सेनानी र राजनीतिज्ञ थिए। उनी भारत स्वतन्त्रता पश्चात वुर्गको मुख्यमन्त्री थिए भने उडिसा र मध्यप्रदेशको राज्यपालको भार पनि सम्हालेका थिए। 1920 एक मेक्सिकन वकिल र संस्थागत रेभोल्युसनरी पार्टीको राजनेता पनि थिए। उनी हुन् जोस लोपेस पोर्टिलो। उनको जन्म आजकै दिन भएको हो। उनी 1976 1982 मेक्सिकोको राष्ट्रपति पनि रहेका थिए र साथै 1981 भारतको गणतन्त्र दिवसको उपलक्ष्यमा मुख्य अतिथिको रूपमा उपस्थित भएका थिए। 1920 भारतको प्रसिद्ध राजनीतिज्ञहरूमा एक महमूद अली खाँको जन्म आजकै दिन भएको हो। उनी मध्यप्रदेशका राज्यपाल पनि रहेका थिए। हजुर, यसरी नै 1950 कोलकातामा जन्मेका हुन् मिथुन चक्रवर्ती। उनको सानोको नाम हो गौरंग चक्रवर्ती। उनी प्रसिद्ध फिल्म अभिनेता, सामाजिक कार्यकर्ता र उद्यमी हुन्। उनले आफ्नो अभिनयको शुरूआत कला फिल्म मृगयाबाट गरेका हुन्। यो फिल्म 1976 प्रदर्शन भएको थियो र पहिलो फिल्मको अभिनयको निम्ति उनलाई सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार पनि प्राप्त भएको थियो। 1990 दशकमा आफ्नो सुनौलो समयमा एक डान्सिङ स्टारको रूपमा उनको धेरै प्रशंसक बनिए र आफैलाई उनले भारतको सबैभन्दा लोकप्रिय अभिनेताको रूपमा स्थापित गरे। विशेष रूपमा 1982 धेरै सफल फिल्म डिस्को डान्सरमा स्ट्रीट डान्सर जिमीको भूमिकाले उनलाई धेरै नै लोकप्रिय बनाएको थियो। कुल मिलाएर 350 भन्दा बढी बलिउड फिल्महरूमा अभिनय गर्नको साथै बंगला, उडिया र भोजपुरीका पनि धेरै फिल्महरूमा काम गरेका छन्। मिथुन मोनार ग्रुपका मालिक पनि हुन्, जो हस्पिटालिटी सेक्टरमा काम गर्दछ। धेरै कम मानिसलाई थाहा भएको कुरा हो कि मिथुन फिल्म उद्योगमा जुड्न अघि कट्टर नक्सली थिए र आफ्नो परिवारले धेरै कठिनाईहरू भोग्नु परेको देखेर उनी आफ्नो परिवारमा फर्किआएका हुन्। उनलाई 3 राष्ट्रिय फिल्म पुरस्कारले सम्मान जनाइसकेको छ। उनी साधारण युवक थिए तर हिन्दी सिनेमाको हिरो बने। उनले आफ्नो लागि आफ्नै एक अलग व्याकरण रचे र सफलताको नयाँ आयाम गाडे। मिथुन चक्रवर्तीले मृगयादेखि ओएमजीसम्म हरेक फिल्ममा आफ्नो छाप छोडे। अजीब रंगहरूको चुज प्यान्टमाथि चम्किलो रंगको टी शर्ट, यसमाथि ज्याकेट, कपाल पनि यस्तो काटेको कि लामो तर छडी नै हराएको, प्यार झुक्ता नहींदेखि डिस्को डान्सरसम्म उनले आफ्नो स्टाइललाई पहिचान बनाए, जसले हर ठूलो सानो शहर र गाउँ बस्तीसम्म यो स्टाइल देख्न थालियो। यो उनको सफलता नै थियो कि साधारण देखिने युवक उनी जस्तै कपाल काटेर, उनी जस्तै कपड़ा लगाएर, उनी जस्तै केही अकडिएर हिँड्दा आफैलाई हिरो जस्तो सम्झन थालेका थिए। त आज डिस्को डान्सर मिथुन चक्रवर्तीको जन्मदिन, भनौं मिथुन दाको जन्मदिनमा हामी शुभकामना दिन चाहन्छौ।

0: हजुर श्रोता प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ र अहिले हामी कुरा गर्दैछौ आजको दिन जन्म ग्रहण गर्ने व्यक्तिहरूको बारेमा।
1: हजुर 1920 हिन्दी फिल्म जगतको महान पार्श्व गायक एवं संगीतकार हेमन्त कुमारको जन्म भएको थियो आजकै दिन। उनी हेमन्त दाले प्रसिद्ध थिए जसको गीतहरूले आज पनि श्रोताहरूलाई मन्त्रमुग्ध पार्दछ। बंगला र हिन्दी फिल्म जगतको प्रसिद्ध व्यक्तित्व गायक र संगीतकार मात्र नभएर उनी फिल्म निर्माता पनि थिए। बंगला भाषाको अनेकौं गैर फिल्मी एल्बमहरूलाई सुर दिने व्यक्ति हेमन्त कुमारले कैयौं प्रसिद्ध हिन्दी गीतहरूलाई आफ्नो मधुर आवाज पनि दिएका छन्। साथै उनले यस्तो फिल्मको निर्माण गरे जसलाई राष्ट्रपति स्वर्ण पदकले सम्मान गरियो। संगीतको नशा नशाको भावलाई बुझ्ने दक्ष यस कलाकारलाई रविन्द्र संगीतको विशेषज्ञ पनि मानिन्दथ्यो। हेमन्तले संगीतको प्रारम्भिक शिक्षा बंगला संगीतकार शैलेन्द्र दत्त गुप्तबाट लिएका थिए। यस अतिरिक्त उनले उस्ताद फैयाज खानबाट शास्त्रीय संगीतको शिक्षा लिए। 1937 शैलेन्द्र दत्त गुप्तको संगीत निर्देशनमा एक विदेशी कम्पनी कोलम्बिया लेभलको निम्ति हेमन्तलाई एल्बममा गीत गाए। यस पश्चात हर वर्ष ग्रामोफोन कम्पनीलाई आफ्नो आवाज दिए। 1940 ग्रामोफोन कम्पनीकै निम्ति कमलदास गुप्तको संगीत निर्देशनमा हेमन्त कुमारलाई पहिलो हिन्दी गीत कितना दुख भुलाया तुमने गाउने मौका

डोले मेरा तण्डोले आज पनि लोकप्रिय छ। उनको संगीतबद्ध गीतहरूमा केहीको कुरा गर्दा कोइलाको ये नयन डरे डरे, 20 साल बादको जरा नजरो से कहेदो जिनिसाना चुग न जाए, 16 सालको हे अपना दिल तो आवारा, नजाने किस पे आएगा इत्यादि सम्झन सक्छौ। बंगला फिल्म नील आकाशेर नीचेको निम्ति प्रेसिडेन्सियल गोल्ड मेडल पनि प्राप्त भएको छ। संगीत र पार्श्व गायक हेमन्त कुमारको मृत्यु 1989 26 सेप्टेम्बरको दिन भएको हो, तर आज उनको जन्मदिनमा हामी सम्झन्छौं उनलाई उनकै एउटा गीतबाट।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता. अब कुरा गरौं आजको दिन विगतमा घटेका घटनाहरू बारे.
1: हजुर, 1606 जहाँगीरको शासनकालमा गुरु अर्जुन देवलाई लाहोरमा धेरै डरलाग्दो यातना दिए पश्चात मारेको थियो.
0: हजुर, 1871 आजको दिन 1871 युनिभर्सिटी टेस्ट एक्ट पारित भएको थियो र यो धर्म सम्बन्धी विषयहरू बाहेक अन्य विषय लिएर अक्सफोर्ड, क्याम्ब्रिज अनि डरहम विश्वविद्यालयमा भर्नाको लागि कुनै धार्मिक परीक्षा दिन नपर्ने भएको थियो.
1: 1858 प्रथम भारतीय स्वतन्त्र संग्रामको समय मोरारको युद्ध लड़ेको थियो.
0: 1883 आजको दिन भिक्टोरिया हल सुन्दरल्याण्ड इंग्ल्याण्डमा भएको थिएटर दुर्घटनामा परेर 183 जना नानीहरूको मृत्यु भएको थियो, जसलाई भिक्टोरिया हल थिएटर पेनिकको नामले याद गरिन्छ.
1: 1903 फोर्ट मोटर कम्पनीको शुरूआत भएको थियो आजकै दिनबाट.
0: 1891 आजकै दिन जोन अबोट क्यानाडाका तेस्रो प्रधानमन्त्री बनेका थिए.
1: 1925 चितरञ्जन दास महान स्वतन्त्रता सेनानीको मृत्यु भएको थियो.
0: 1911 आजको दिन आईबीएमले इन्डिकोट न्यूयोर्कमा कम्प्युटिङ टेबुलेटिङ रिकर्डिङ कम्पनीको स्थापना गरेका थिए.
1: 1944 प्रफुल्ल चन्द्र राय भारतको प्रसिद्ध वैज्ञानिक जसलाई रसायन विज्ञानको जनक मानिन्छ उनको मृत्यु भएको थियो.
0: 1940 आजको दिन लिथुनियामा कम्युनिष्ट सरकार गठन भएको थियो.
1: 1983 छत्तीसगढ़को गुरु घासीदास विश्वविद्यालयको स्थापना भएको थियो.
0: हजुर, 1972 आजको दिन विश्वकै सबैभन्दा वृहत सिंगल साइट हाइड्रो इलेक्ट्रिक पावर प्रोजेक्ट चर्चिल फल्स जेनेरेटिङ स्टेशन क्यानाडामा शुरू भएको थियो. 1981 आजको दिन यूएस प्रेसिडेन्ट रोनाल्ड रेगन अवार्ड अन्तर्गत कंग्रेसनल गोल्ड मेडल इरानमा रहेका क्यानाडाका राजदूत केन टेलरलाई प्रदान गरिएको थियो, किनभने उनले 1979 छजना अमेरिकनहरूलाई बन्दी हुन अघि इरानबाट भगाएका थिए र उनी नै प्रथम विदेशी नागरिक हुन् जसले यो अमेरिकाको मूल्यवान सम्मान प्राप्त गरेका थिए. 1997 आजको दिन भएको अल्जेरियामा एम शिला म्यासेकरमा परेर 50 जनाको मृत्यु भएको थियो. 2010 आजको दिन भूटान एउटा यस्तो देश बनेको थियो जहाँ तम्बाकूको सेवन पूर्ण रूपले निषेध गरिएको थियो.
1: 2006 नेपालमा माओवादीले अन्तरिम सरकारमा सामेल हुनमा सहमत जनाएको थियो. 2007 सुनिता विलियम्स अन्तरिक्षमा लगातार सबैभन्दा लामो समयसम्म रहने पहिलो महिला बनिन्. 2008 कुरा गर्दा प्रसिद्ध शायर वसिम वरेलवीलाई प्रथम फिराक गोरखपुरी पुरस्कार प्रदान गरियो. 2008 विश्वमा इस्पात बनाउने सबैभन्दा ठूलो कम्पनी आर्सेलर मित्तलले अमेरिकी कम्पनी वेबो स्टीललाई अधिग्रहण गरेको थियो. 2008 प्रमुख माओवादी नेता पुष्पकमल दाहाल उर्फ प्रचण्डलाई नेपालमा शान्तिको क्षेत्रमा दिइने सर्वोच्च सम्मान डाक्टर दिलीरमन रेग्मी राष्ट्रिय शान्ति पुरस्कार प्रदान गरिएको थियो.
0: हजुर, 2012 आजको दिन चीनले सफलतापूर्वक सेन्जाउ 9 स्पेस क्राफ्ट लन्च गरेको थियो र यसमा एकजना चाइनिज महिला एस्ट्रोनट लिउ याङसितै अरू दुईजना अन्तरिक्ष यात्रीहरूले अन्तरिक्षको उडान भरेका थिए. 2012 कुरा गर्दा आजको दिन युनाइटेड स्टेट्स एयरफोर्सको रोबोटिक बोइन X-37B स्पेस प्लेन 469 दिनसम्मको अर्बिटल मिशन पूरा गरेर सकुशल धरतीमा फर्केका थिए. 2013 आजको दिन उत्तराखण्डमा बादल फाटेपछि भीषण बाढ़ आएर साथै जताततै पहिरो गएर प्राकृतिक ताण्डव नै मचिएको थियो. भनिन्छ 2004 आएको सुमानी पछिको यो नै विभत्स प्राकृतिक आपदा थियो जहाँ धेरै धनजनको क्षयक्षति भएको थियो. 2016

आजको दिन फिलाडेल्फिया यूएसको एउटा यस्तो राज्य बनेको थियो जहाँ गुलियो पेय पदार्थहरूमा पनि शुल्क लगाइएको थियो। 2023 आजको दिन रिकर्डिङ एकाडेमीले एआईको प्रयोगलाई लक्षित गरेर ग्रामी अवार्डको लागि एउटा नयाँ नियमको घोषणा गरेको थियो। ग्रामी अवार्ड केवल मानवकृत सृजनालाई मात्र प्राथमिकता दिइनेछ, तर एआईयुक्त कार्य तबसम्म पात्र रहन सक्छ जबसम्म मानव इनपुट अर्थपूर्ण रहनेछ। श्रोता, यसै गरी वर्ष 2024 आजको दिन 105 वर्षीय वर्जिनिया हिस्लोपले स्ट्यानफोर्ड युनिभर्सिटीबाट शिक्षा विषयमाथि स्नातकोत्तर डिप्लोमा प्राप्त गरेका थिए। उनले 83 वर्ष पहिले विश्वविद्यालय छोडेका थिए। श्रोता, यो थियो देश विदेशमा विगतमा आजको दिन घटेका केही घटनाहरूबारे छोटो जानकारी।

0: यसैको साथ आजको कार्यक्रम प्रणाम सिक्किमबाट पनि छुटिने बेला भइसकेको छ।
1: भोलि बिहान फेरि रोचक जानकारीहरूसितै प्रणाम सिक्किम कार्यक्रमको नवीनतम अङ्क लिएर तपाईँहरूको सेवामा आउनेछौ। तबसम्मको लागि हामीले बिदा चाहन्छौ।
0: नमस्कार।
2: श्रोता, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अब भने पालो भएको छ समाचारको।

मिजोमवेबको 213.67 मीटरको 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै यहाँहरूले हाम्रो यस प्रसारणलाई न्यूजन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय यतिखेर बिहानीको 8:40 भइसकेको छ भने हामी उपस्थित भइसकेका छौं यहाँहरूकै प्यारो कार्यक्रम गीतिमाला लिएर। हजुर श्रोता, आधुनिक नेपाली गीतहरूको कार्यक्रम गीतिमालाको पर्खाईमा बसिरहनुभएका सम्पूर्ण श्रोतालाई हामी हार्दिक अभिवादन सँगै न्यानो स्वागत जनाउँदछौ। श्रोता, कार्यक्रम गीतिमालाको यो बसाईको आरम्भ गर्न चाहन्छौ सिक्किमका युवा गजलकार पूजा छेत्री द्वारा लिखित एउटा गजल यहाँहरूलाई सुनाएर। गजल यस्तो छ: एक्लै बस्न एक्लोपनको साथ चाहिन्छ, निन्द्रा लाग्न पनि नयनमा मात चाहिन्छ, सित्तैमा त गाली समेत पाइँदैन अचेल, सित्तैमा त गाली समेत पाइँदैन अचेल, अघि बढ्न कहीँ कतै घात चाहिन्छ, कैयौं चोट लागेको धरतीलाई हेर, मलम लाउन कोमल तिम्रो हात चाहिन्छ, उकाली ओराली सहज नहुँदा कहिले मनभित्र आत्मविश्वासको खात चाहिन्छ, एक्लै बस्न एक्लोपनको साथ चाहिन्छ, निन्द्रा लाग्न पनि नयनमा मात चाहिन्छ। हजुर, यो मिठो गजल सँगै आजको कार्यक्रममा यहाँहरूलाई पुनः स्वागत गर्दै आजको बसाईमा यहाँहरूलाई सुनाउन लागिरहेका छौं कलाकार रिको लामाको आवाजमा सजिएका नेपाली गीतहरू। आउनु श्रोता, स्वीकार्नुहोस् यो पहिलो प्रस्तुति।

श्रोता यहाँहरूले सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट कार्यक्रम गीतिमालामा कलाकार रिको लामाको आवाजमा सजिएका आधुनिक नेपाली गीतहरू आउनु श्रोता सुनौ अघिल्लो गीत

0: यो सुन्नुहोस्लाई फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारीख 19 जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौं अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ योग गरौं निरोग बनौं। यस योग विषय अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ योग प्रशिक्षक श्री रामप्रसाद पौडेल र यस विषयमाथि यहाँहरूको कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220117 कल गर्न सक्नुहुनेछ। दिन अनि समय पुनः याद राख्नुहोस्। आगामी 19 जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर रहेको छ 0359220111। सूचना पूरा भयो।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

0: कहिले छिची दुर्दुर नगर्नुहोस्।
1: उनीहरूलाई माया र साथ दिनुहोस्।
0: अधिक जानकारीका निम्ति टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: छोटो विश्रामपछि यहाँहरूलाई कार्यक्रममा पुनः स्वागत गर्दछौं। यहाँहरूले सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट कार्यक्रम गीतिमालामा आधुनिक नेपाली गीतहरू। आउनु श्रोता, यहाँहरूलाई सुनाइरहेछौ कलाकार रिको लामाको आवाजमा रहेको मिठा मिठा गीतहरू। यो सुनौ अघिल्लो गीत।

श्रोता भर्खरै सुनिरहनु भएको थियो कलाकार रिको लामाको आवाजमा रहेको गीत। आजलाई भने यस गीतसँगै कार्यक्रम गीतिमालाको निर्धारित समय यही पूरा हुँदछ। भोलि फेरि यस्तै यस्तै मीठा मीठा आधुनिक नेपाली गीतहरू लिएर कार्यक्रम गीतिमालामा उपस्थित हुने नै छौं। आजलाई भने कार्यक्रमको निर्धारित समय यही पूरा भएको छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै यहाँहरूले हाम्रो यस प्रसारणलाई न्यूजन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ।

यो आकाशवाणी गान्तोकको आवाज सुन्नुहोस्। आजको मुख्य समाचार। पर्यटन तथा नागरिक उड्डयन विभागका आयुक्त सहसचिव राज यादवले हिजो लोकभवनमा राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभयो। भेटको क्रममा श्री यादवले राज्यपाललाई कैलाश मानसरोवर यात्रा 2026 पहिलो दलको यात्रा शुभारम्भ गराउने समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित हुन औपचारिक निमन्त्रणा दिनुभयो। श्री माथुरले उक्त निमन्त्रणालाई स्वीकृति दिनुभयो। मुख्यमन्त्री प्रेमसिंह तामाङसँग ब्ल्याक क्याट डिभिजनका जीओसी मेजर जेनरल आशिष नेगीले हिजो सौहार्दपूर्ण भेट गर्नुभयो। श्री नेगीले मुख्यमन्त्री श्री तामाङलाई राष्ट्रिय महत्वका विभिन्न गहन विषयहरूबारे जानकारी गराउनुभयो। सिक्किम राज्य सहकारी संघका अध्यक्ष डाक्टर मंगलजीत राईको नेतृत्वमा रहेको एउटा प्रतिनिधि मण्डलले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरलाई भेटी आगामी 25 र 26 जूनमा आयोजना हुने राष्ट्रिय सहकारी सम्मेलन 2026 उद्घाटन कार्यक्रममा श्री माथुरलाई प्रमुख अतिथिका रूपमा उपस्थित

पुनः औपचारिक रूपमा निमन्त्रणा गरी श्री माथुरले उक्त निमन्त्रणा स्वीकार्नु भएको छ। पंजाबको लुधियानामा आयोजित 15 भारतीय बडी बिल्डर्स फेडरेशन कपमा पाक्योङ जिल्लाकी अर्पना गुरूङले उत्कृष्ट प्रदर्शन गर्न सफल हुनुभएको छ। सुश्री गुरूङले भारतीय आईबीबीएफ अन्तर्गत बडी बिल्डर्स एसोसिएशन अफ सिक्किमको प्रतिनिधित्व गर्दै आफ्नो वर्गमा स्वर्ण र रजत दुवै पदक जिती सबैलाई गौरवान्वित तुल्याउनु भएको छ। निर्मला देवी फाउण्डेशन सिङतामले स्थानीय बासिन्दा र योग अभ्यास इच्छुकहरूको सहभागितामा अन्तर्राष्ट्रिय योग दिवसको पूर्व समारोह योग महोत्सव हिजो सफलतापूर्वक आयोजना गर्यो। स्वस्थ जीवनका लागि योगको सन्देशलाई प्रकाश पार्ने उद्देश्यमा आयोजित उक्त कार्यक्रममा विभिन्न उमेर समूहका सहभागीहरू सामेल बने। मंगनका अतिरिक्त जिल्लापाल पेमा वाङचेन नामकर्पाले हिजो आफ्नो कार्यालयमा राजनीतिक दलका प्रतिनिधिहरूसँग मासिक निर्वाचन समन्वय बैठक आयोजन गर्नुभयो। राज्यका दुई राजनीतिक दल एसकेएम र क्याप पार्टीका प्रतिनिधिहरू उपस्थित। उक्त बैठक मुख्य रूपले एसआईआरमा केन्द्रित थियो।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हामीलाई न्यूजन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता समय यसबेला 9:02 भइसकेको छ भने अब भने पालो भएको छ कार्यक्रम चित्रांजलिको। हजुर श्रोता, केही पुराना पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजलि लिएर हामी उपस्थित भइसकेका छौं भने यहाँहरू सबैलाई यो कार्यक्रममा हार्दिक स्वागत साथै न्यानो अभिवादन जनाउँदै पहिलो गीत सुनाउन लागिरहेका छौं चलचित्र चिचोरबाट कलाकार यशु दासको आवाजमा।

श्रोता कार्यक्रम चित्रांजलिको अर्को गीत यहाँहरूलाई सुनाउन लागिरहेका छौं। चलचित्र जो जिता वही सिकन्दरबाट कलाकार उदित नारायण अनि साधना सरगमको स्वरमा।

0: यो सुन्नुहोस्लाई फोन इन कार्यक्रम सम्बन्धी एक सूचना. आगामी तारीख 19 जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा लाइभ फोन इन कार्यक्रम. विषय रहनेछ योग गरौ निरोग बनौ. यस योग विषय अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ योग प्रशिक्षक श्री रामप्रसाद पौडेल र यस विषयमाथि यहाँहरूको कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220117 सम्पर्क गर्न सक्नुहुनेछ. दिन अनि समय पुनः याद राख्नुहोस् आगामी 19 जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर रहेको छ 0359220111. सूचना पूरा भयो.
1: बदलो बदलो आदत बदलो.
2: मशीन में कपड़े डालने से पहले चेक नहीं किया था क्या?
1: बदलो बदलो आदत बदलो. अब नजदीकी बैंक जाकर फटे पुराने नोट्स बदलिए. अगर बैंक मना करे तो आरबीआई के ओम्बुड्समैन से शिकायत करें. आरबीआई कहता है जानकार बनिए सतर्क रहिए.
3: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ.
4: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्.
3: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ.
4: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्.
3: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ.
4: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी.

श्रोतहरूले भर्खरै सुनिरहनु भएको गीत थियो चलचित्र नाराजबाट कलाकार कुमार सानुको आवाजमा। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूजन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता यहाँहरूलाई सुनाइरहेछौ कार्यक्रम चित्रांजलिमा केही पुराना पुराना हिन्दी चलचित्रका गीतहरू। यसै क्रममा यहाँहरूलाई अघिल्लो गीत सुनाउन लागिरहेका छौं चलचित्र चलते चलतेबाट कलाकार अभिजित अनि अल्का यग्नीको आवाजमा। आउनु श्रोता स्वीकार्नुहोस् कार्यक्रम चित्रांजलिको यो मिठो प्रस्तुति।

श्रोता कलाकार अभिजित अनि अल्का याग्निकको सुमधुर आवाजमा रहेको यस मिठो गीतसँगै आजलाई भने कार्यक्रम चित्रांजलिको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हामीलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय यति बेला बिहानीको 9:30 भएको छ भने अब भने पालो भएको छ नेपाली देशभक्ति गीतहरू सुन्ने। हजुर श्रोता, कार्यक्रम नेपाली देशभक्ति गीतमा यहाँहरूलाई हार्दिक स्वागत गर्दै पहिलो गीत सुनाउन लागिरहेका छौं कलाकार पदम ढकाल अनि समूहको स्वरमा।

श्रोता यहाँहरूले भर्खरै सुनिरहनु भएको थियो कलाकार रमेश सुब्बाको स्वरमा रहेको नेपाली देशभक्ति गीत र यहाँहरूलाई अघिल्लो गीत सुनाउन लागिरहेका छौं कलाकार नारायण राई अनि समूहको स्वरमा।

श्रोता भर्खरै सुनिरहनु भएको गीत थियो कलाकार हीरा र शैली अनि समूहको स्वरमा यहाँहरूले आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ नेपाली देशभक्ति गीतहरू। यसै क्रममा यहाँहरूलाई अघिल्लो गीत सुनाउन लागिरहेका छौं कलाकार नम्रता बल, सुनिता गजमेर अनि समूहको स्वरमा।

श्रोता कलाकार मणिकमल छेत्री अनि समूहको स्वरमा रहेको यस गीतसँगै आजलाई भने कार्यक्रम नेपाली देशभक्ति गीत पनि यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं।

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् आजको मुख्य समाचार। पर्यटन तथा नागरिक उड्डयन विभागका आयुक्त सहसचिव राज यादवले हिजो लोकभवनमा राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभयो। भेटको क्रममा श्री यादवले राज्यपाललाई कैलाश मानसरोवर यात्रा 2026 को पहिलो दलको यात्रा शुभारम्भ गराउने समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित हुन औपचारिक निमन्त्रणा दिनुभयो। श्री माथुरले उक्त निमन्त्रणालाई स्वीकृति दिनुभयो। मुख्यमन्त्री प्रेमसिंह तामाङसँग ब्ल्याक क्याट डिभिजनका जीओसी मेजर जेनरल आशिष नेगीले हिजो सौहार्दपूर्ण भेटघाट गर्नुभयो। श्री नेगीले मुख्यमन्त्री श्री तामाङलाई राष्ट्रिय महत्वका विभिन्न गहन विषयहरूबारे जानकारी गराउनुभयो। सिक्किम राज्य सहकारी संघका अध्यक्ष डाक्टर मंगलजीत राईको नेतृत्वमा रहेको एउटा प्रतिनिधि मण्डलले हिजो सिक्किमका राज्यपाल ओम प्रकाश माथुरलाई भेटी आगामी 25 र 26 जूनमा आयोजना हुने राष्ट्रिय सहकारी सम्मेलन 2026 को उद्घाटन कार्यक्रममा श्री माथुरलाई प्रमुख अतिथिका रूपमा उपस्थित हुन औपचारिक रूपमा निमन्त्रणा गरे। श्री माथुरले उक्त निमन्त्रणा स्वीकार्नु भएको छ। पंजाबको लुधियानामा आयोजित 15 भारतीय बडी बिल्डर्स फेडरेशन कपमा पाक्योङ जिल्लाकी अर्पना गुरूङले उत्कृष्ट प्रदर्शन गर्न सफल हुनुभएको छ। सुश्री गुरूङले भारतीय आईबीबीएफ अन्तर्गत बडी बिल्डर्स एसोसिएशन अफ सिक्किमको प्रतिनिधित्व गर्दै आफ्नो वर्गमा स्वर्ण र रजत दुवै पदक जिती सबैलाई गौरवान्वित तुल्याउनु भएको छ। निर्मला देवी फाउण्डेशन सिङतामले स्थानीय बासिन्दा र योग अभ्यास इच्छुकहरूको सहभागितामा अन्तर्राष्ट्रिय योग दिवस पूर्व समारोह योग महोत्सव हिजो सफलतापूर्वक आयोजना गर्यो। स्वस्थ जीवनका लागि योगको सन्देशलाई प्रकाश पार्ने उद्देश्यमा आयोजित उक्त कार्यक्रममा विभिन्न उमेर समूहमा सहभागी सामेल बने। मंगनका अतिरिक्त जिल्लापाल पेमा वाङचेन नामकर्पाले हिजो आफ्नो कार्यालयमा राजनीतिक दलका प्रतिनिधिहरूसँग मासिक निर्वाचन समन्वय बैठक आयोजना गर्नुभयो। राज्यका दुई राजनीतिक दल एसकेएम र क्याप पार्टीका प्रतिनिधिहरू उपस्थित उक्त बैठक मुख्य रूपले एसआईआरमा केन्द्रित थियो।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हामीलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता अब भने पालो भएको छ कार्यक्रम ताजे तरानीको। हजुर, केही नयाँ नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तरानी लिएर हामी उपस्थित भइसकेका छौं भने आकाशवाणी गान्तोक सुनेर बसिरहनु भएका सबैलाई हामी यस कार्यक्रममा हार्दिक स्वागत गर्दछौं। त श्रोता आउनुहोस्, आजको बसाईको पहिलो गीत सुनौ, चलचित्र होलकम हुडिङबाट पलक मुछल अनि अञ्जनको आवाजमा।

श्रोता यहाँहरूले भर्खरै सुनिरहनु भएको गीत थियो चलचित्र राज थ्रीबाट कलाकार जावेद अलीको आवाजमा। यहाँहरूलाई अघिल्लो गीत सुनाउन लागिरहेका छौं चलचित्र वाइचिट इण्डियाबाट कलाकार जुबिन नटियालको आवाजमा।

0: यो सुन्नुहोस्लाई फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारीक 19 जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ योग गरौं निरोग बनौं। यस योग विषय अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ योग प्रशिक्षक श्री रामप्रसाद पौडेल। र यस विषयमाथि यहाँहरूको कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220111 कल गर्न सक्नुहुनेछ। दिन अनि समय पुनः याद राख्नुहोस्, आगामी 19 तारीक जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर रहेको छ 0359220111। सूचना पूरा भयो।
1: बदलो बदलो आदत बदलो।
2: मशीन में कपड़े डालने से पहले चेक नहीं किया था क्या?
1: बदलो बदलो आदत बदलो। अब नजदीकी बैंक जाकर फटे पुराने नोट्स बदलिए। अगर बैंक मना करे तो आरबीआई के ओम्बुड्समैन से शिकायत करें। आरबीआई कहता है जानकार बनिए, सतर्क रहिए।
3: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
4: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
3: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
4: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
3: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
4: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: छोटो विश्रामपछि यहाँहरूलाई कार्यक्रममा पुनः स्वागत गर्दछु। यहाँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट कार्यक्रम ताजे तरानेमा हिन्दी चलचित्रका गीतहरू। यसै क्रममा यहाँहरूलाई अघिल्लो गीत सुनाउन लागिरहेछौ चलचित्र अजब प्रेम की गजब कहानीबाट कलाकार अतिफ असलमको स्वरमा।

0: श्रोता कलाकार अरिजित सिंहको स्वरमा रहेको यस गीतसँगै आजलाई भने कार्यक्रम ताजे तरानीको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै यहाँहरूले हामीलाई न्यूजन एआईआर मोबाइल एपमा पनि सुन्दै हुनुहुन्छ। श्रोता समय यसबेला बिहानीको 10:30 भएको छ र अब यहाँहरूलाई सुनाउन लागिरहेका छौं आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी एफएम गोल्डमा कार्यक्रमहरू।
1: Destroyed FIFA World Cup. Belgium also settled at 1-1 draw with Egypt. And that is the end of the World's News Bulletin.

नमस्ते श्रोता, यो हो तपाईहरूको प्रिय कार्यक्रम नारी संसार, अनि म हुँ यस कार्यक्रमकै संचालिका गौरी। सम्पूर्ण रेडियो सुनेर बस्नुभएका तमाम श्रोताहरूलाई हार्दिक स्वागत तथा

श्रोता साथी, नारी केवल एउटा शब्द मात्र होइन, उनी सृष्टिको आधार हुन्, परिवारको मेरुदण्ड र समाज परिवर्तनको शक्तिशाली स्रोत हुन्। प्राचीन समयदेखि आजसम्म नारीले आफ्नो अथक मेहनत, त्याग, प्रेम र समर्पणद्वारा समाज निर्माणमा अमूल्य योगदान पुर्याउँदै आएका छन्। लामो समयसम्म नारीहरू विभिन्न सामाजिक बन्धन, विभेद र असमानताको सामना गर्न बाध्य भए। शिक्षा, रोजगारी, निर्णय प्रक्रियामा सहभागिता तथा नेतृत्वका अवसरहरूमा उनीहरूलाई पछाडि पारिन्थ्यो। तर समयसँगै चेतनाको विकास भयो, समाजमा सकारात्मक परिवर्तन आयो र महिलाहरूले आफ्नो क्षमता तथा प्रतिभा प्रमाणित गर्दै विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्न थाले। आज महिलाहरू शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, राजनीति, व्यापार, कृषि, खेलकुद तथा कला संस्कृतिका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेका छन्। उनीहरू केवल घर परिवारको जिम्मेवारीमा सीमित छैनन्, बरु राष्ट्र निर्माण र आर्थिक विकासका महत्वपूर्ण साझेदार बनेका छनृ।

प्रिय श्रोता, भारतमा छवटा ऋतुहरू छन् र प्रत्येक ऋतुको आफ्नै विशेषता तथा महत्व रहेको छ। यी ऋतुहरू मध्ये वर्षा ऋतु प्रकृतिको अनुपम उपहारका रूपमा मानिन्छ। वर्षा ऋतुले धरतीलाई हराभरा बनाउनका साथै कृषि वातावरण, जलस्रोत तथा सम्पूर्ण जीवजन्तुको जीवनचक्रलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्छ। असार र साउन महिनासँगै आउने वर्षाले सुक्खा जमीनलाई सिंचित बनाउँछ, नदी नाला पोखरी तथा जलाशयहरू भरिन्छन् र वातावरणमा नयाँ उत्साह तथा ताजापन ल्याउँछ। त्यसैले आज हामी वर्षा ऋतुको यही महत्व, यसको प्रभाव, सौन्दर्य तथा मानव जीवनसँगको सम्बन्धबारे केन्द्रित विशेष प्रस्तुति लिएर उपस्थित भएका छौं। आज हामी यस नारी संसार कार्यक्रम मार्फत वर्षा ऋतुबारे कुरा गर्न गइरहेका छौं। आशा छ आजको यो प्रस्तुति तपाईहरू सम्पूर्ण श्रोतामाझ जानकारीमूलक, रोचक र उपयोगी बन्नेछ भन्ने।

आउनु श्रोता, अब लागौं वर्षा ऋतु विशेष प्रस्तुतितर्फ। हजुर श्रोता, गर्मीयामको चर्को तापपछि आकाशमा कालो बादल मडारिनु, पानीका थोपाहरूले धरतीलाई भिजाउनु र चारैतिर हरियाली छाउनु वर्षा ऋतुका सुन्दर विशेषताहरू हुन्। वर्षा ऋतु केवल मौसमको परिवर्तन मात्र होइन, यो जीवन, कृषि, वातावरण र मानव अस्तित्वसँग प्रत्यक्ष रूपमा जोडिएको ऋतु हो। किसानका लागि वर्षा आशाको प्रतीक हो भने प्रकृतिका लागि पुनर्जीवनको आधार हो। वर्षाको पानीले नदी, खोला, ताल, तलिया र भूमिगत जल स्रोतहरूलाई भरिपूर्ण बनाउँछ, जसले सम्पूर्ण जीव जगतलाई जीवन प्रदान गर्छ। वर्षा ऋतुले वातावरण स्वच्छ, शीतल र हराभरा बनाउने भए पनि यसैसँग बाढी, पहिरो तथा विभिन्न स्वास्थ्य समस्या जस्ता चुनौतीहरू पनि ल्याउने गर्दछ। त्यसैले वर्षा ऋतुका सकारात्मक पक्षसँगै यसका सम्भावित असरहरूबारे पनि जानकारी राख्नु आवश्यक छ। हो श्रोता, वर्षा ऋतु प्रकृतिको अनुपम उपहार हो। यो ऋतुले पृथ्वीलाई नयाँ जीवन प्रदान गर्छ। गर्मीको चर्को तापपछि आकाशमा काला काला बादलहरू मडारिन थाल्छन् र पानीका थोपा झर्न शुरू हुन्छन्। वर्षाको आगमनसँगै सम्पूर्ण वातावरण शीतल, स्वच्छ, हरियो बन्दछ। मानव जीवन, पशु पंक्षी, वनस्पति तथा सम्पूर्ण प्रकृति वर्षामा रमाउँछन्। त्यसैले वर्षा ऋतुलाई जीवनदायिनी ऋतु पनि भनिन्छ। वर्षा ऋतु हाम्रो जीवनका लागि अत्यन्त महत्वपूर्ण छ। वर्षाको पानीले खेतीपातीलाई आवश्यक सिंचाई प्रदान गर्छ, जसले खाद्यान्न उत्पादन बढाउँछ।

मदत गर्छ। नदी, खोला, ताल तथा जलसायहरू भरिने भएकोले पिउने पानी, जल विद्युत उत्पादन र अन्य दैनिक आवश्यकताहरू पूरा गर्न सहयोग पुग्छ। वर्षाले वातावरणलाई स्वच्छ र शीतल बनाउँछ तथा रूख बिरुवा र वनस्पतिलाई बढ्न आवश्यक पानी उपलब्ध गराउँछ। कृषि, वातावरण, जलस्रोत र समग्र अर्थतन्त्रका लागि वर्षा ऋतुको योगदान अतुलनीय भएकोले यसलाई जीवनदायिनी र अत्यन्त महत्वपूर्ण ऋतु मानिन्छ। हो श्रोता, भारत जस्तो कृषि प्रधान देशमा वर्षा ऋतुको विशेष महत्व छ। किसानहरू वर्षाको प्रतीक्षामा बस्छन् किनकि खेतीपातीको सफलता धेरै हदसम्म वर्षामै निर्भर हुन्छ। पर्याप्त वर्षा भएमा अन्न उत्पादन बढ्छ र देशको अर्थतन्त्र पनि सुदृढ हुँदै जान्छ। वर्षा ऋतु केवल कृषि उत्पादनको आधार मात्र होइन, प्राकृतिक सौन्दर्यको स्रोत पनि हो। त श्रोता, यस विषय अझ अगाडि हामी कुरा गर्नेछौ। प्रथममा सुनौ यो मिठो गीत।

श्रोता, यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम नारी संसार, अनि हामी कुरा गरिरहेका छौं वर्षा ऋतु विषय। हजुर श्रोता, वर्षा ऋतुको आगमनले सामान्यत भारतमा जूनदेखि सेप्टेम्बरसम्म वर्षा ऋतु रहन्छ। यस समयमा समुद्रबाट उठेको जलभाप बादल बनेर आकाशमा फैलिन्छ र पानीका रूपमा पृथ्वीमा झर्छ। मनसूनको प्रभावले निरन्तर वर्षा हुन्छ। कहिले हल्का फुहार त कहिले मुसलधारे पानी पर्दा वातावरण निकै रमाइलो बन्छ। वर्षाको पहिलो फुहारले सुक्खा जमीनलाई भिजाउँदा आउने माटोको सुगन्ध सबैलाई मनपर्छ। मानिसहरू गर्मीबाट राहत महसुस गर्छन्। रूख बिरूवाहरूमा नयाँ पालुवा पलाउँछन् र प्रकृति नयाँ रूपले सजिन्छ। वर्षा ऋतुले प्रकृतिमा पनि प्रभाव पार्ने गर्छ। वर्षा ऋतुमा प्रकृति आफ्नो सबैभन्दा सुन्दर स्वरूपमा देखिन्छन्। सुक्खा र उजाड देखिने पहाड़, वन जंगल र मैदानहरू हरियालीले ढाकिन्छन्। विभिन्न प्रकारका फलफूलहरू फुल्छन् र चराचुरुङ्गीहरूको चिरविराहटले वातावरण गुञ्जमायन बन्छ। नदी, खोला, ताल तथा पोखरीहरू पानीले भरिन्छन्। झरनाहरू अझ आकर्षक देखिन्छन्। श्रोता, वनस्पति तथा जीव जन्तुका लागि वर्षा जीवनको स्रोत हो। पर्याप्त पानी पाएपछि बिरूवाहरूको वृद्धि तीव्र हुन्छ। वन्य जन्तुहरूलाई पनि पानीको अभाव हुँदैन। वर्षा ऋतुमा इन्द्रेणी देखिनु अर्को आकर्षण हो। आकाशमा देखिने सात रंगको इन्द्रेणीले सबैको मन लोभ्याउँछ। यसले प्रकृतिको सौन्दर्यलाई अझ बढ़ाउँछ। कृषिको क्षेत्रमा वर्षा ऋतुको निकै ठूलो महत्व छ। कृषि क्षेत्रमा वर्षा ऋतुको योगदान अत्यन्त धेरै देखिन्छ। भारतका अधिकांश किसानहरू वर्षामा आधारित खेती गर्ने गर्छन्। धान, मकै, कोदो, फापर, दलहन तथा विभिन्न तरकारी बालीका लागि वर्षाको पानी आवश्यक हुन्छ। असार महिनामा किसानहरू खेतमा धान रोप्न व्यस्त हुन्छन्। खेतमा रोपाई गर्दा गाइने असारे गीतहरूले गाउँघर रमाइलो बन्छ। वर्षाको पर्याप्त पानीले बाली राम्रोसँग बढ्छ र उत्पादन बढ्छ। असार महिनामा किसानहरू खेतमा धान रोप्न व्यस्त हुन्छन्। खेतमा रोपाई गर्दा गाइने असारे गीतहरूले गाउँघर रमाइलो बन्छ। त श्रोता, हामी पनि एकछन सुनौ यो रमाइलो असारे गीत।

हो श्रोता, वर्षाको पर्याप्त पानीले बाली राम्रोसँग बढ्छ र उत्पादन बढ्छ। यदि समयमै वर्षा भएन भने खडेरी पर्न सक्छ, जसले कृषि उत्पादन घटाउँछ। त्यसैले किसानहरूका लागि वर्षा ऋतु आशा र समृद्धको प्रतीक हो। जल स्रोत र ऊर्जा उत्पादनमा वर्षा ऋतुको ठूलो योगदान छ। वर्षाको पानी जलस्रोतको मुख्य आधार हो भन्न सकिन्छ। नदी, खोला, ताल तथा जलसायहरू वर्षाको पानीले भरिन्छन्। यही पानी पिउने, सिंचाई गर्ने तथा औद्योगिक प्रयोजनका लागि प्रयोग गरिन्छ। भारतमा जल विद्युत उत्पादनका लागि नदीहरूको महत्व अत्याधिक छ। वर्षा ऋतुमा नदीहरूमा पानीको मात्रा बढ्ने भएकाले विद्युत उत्पादन पनि बढ्ने गर्छ। भारतमा पनि जलसाय तथा बाँधहरू वर्षाको पानीले भरिएर कृषि र ऊर्जा क्षेत्रमा सहयोग पुर्याउँछन्। वर्षा ऋतु वातावरणीय पक्षबाट पनि महत्वपूर्ण छ। वर्षा ऋतुले वातावरणलाई स्वच्छ र स्वस्थ बनाउँछ। धुलो, धुवा तथा प्रदूषण वर्षाको पानीले पखालिदिन्छ। हजुर श्रोता, हावाको तापक्रम घट्छ र वातावरण शीतल बन्छ। रुख बिरुवाहरूले पर्याप्त पानी पाएपछि हरियाली बढ्ने गर्छ। हरियालीले वातावरणमा अक्सिजनको मात्रा बढाउँछ र कार्बन डाइअक्साइड घटाउन सहयोग गर्छ। यसरी वर्षा

ऋतु वातावरणीय सन्तुलन कायम राख्न धेरै महत्वपूर्ण छ। वर्षा ऋतुले जनजीवनमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्छ। सकारात्मक रूपमा हेर्दा यसले पानीको स्रोत बढाउँछ, खेतीपातीलाई सहयोग गर्छ र गर्मीबाट राहत दिन्छ। बाल बालिकाहरू वर्षामा रमाउँदै खेल्छन्। मानिसहरू चिया पकौडा तथा विभिन्न परिकारको स्वाद लिँदै वर्षाको आनन्द उठाउँछन्। गाउँघरमा रोपाई पर्वको उत्साह देखिन्छ, तर अत्याधिक वर्षाले जनजीवन प्रभावित पनि हुन सक्छ। सड़क हिलामी बन्छ, यातायात अवरूद्ध हुन सक्छ र दैनिक कामकाजमा कठिनाई आउन सक्छ। भारतको अर्थतन्त्रमा वर्षा ऋतुको अत्यन्त महत्वपूर्ण स्थान छ। श्रोता, भारतको ठूलो जनसंख्या कृषि क्षेत्रमा निर्भर भएकोले मनसूनलाई अर्थतन्त्रको मेरुदण्ड मानिन्छ। पर्याप्त वर्षा हुँदा कृषि उत्पादन बढ्छ, खाद्यान्न सुरक्षा सुनिश्चित हुन्छ र ग्रामीण अर्थतन्त्र बलियो बन्छ। गंगा, यमुना, ब्रह्मपुत्र लगायतका प्रमुख नदीहरू वर्षाको पानीबाट समृद्ध हुन्छन्। जलसायहरू भरिने भएकोले पिउने पानी, सिंचाई तथा जल विद्युत उत्पादनमा सहजता आउँछ। यसरी हेर्दा वर्षा ऋतुका अनेक फाइदासँगै केही बेफाइदाहरू पनि छन्। श्रोता, अत्याधिक वर्षाका कारण बाढी, पहिरो तथा डुवानको समस्या उत्पन्न हुन सक्छ। यसले जनधनको ठूलो क्षति पुर्याउन सक्छ। सड़क, पुल तथा अन्य पूर्वाधारहरू क्षतिग्रस्त हुन सक्छन्। कतिपय स्थानमा यातायात सेवा अवरूद्ध हुन्छ। लामखुट्टे तथा अन्य किराहरू बढ्ने भएकोले मलेरिया, डेंगू, झाडा पखाला जस्ता रोगहरू फैलिने पनि समस्या हुन्छ। हजुर श्रोता, किसानहरूका लागि पनि अत्याधिक वर्षा हानिकारक हुन सक्छ। बाली नष्ट हुन सक्छ र उत्पादन घट्न सक्छ। वर्षा ऋतु र सांस्कृतिक पक्ष हेर्दाखेरि वर्षा ऋतु नेपाली तथा भारतीय संस्कृतिसँग पनि गहिरो रूपमा जोडिएको छ। असार महिनामा हुने रोपाई पर्व, असारे गीत तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरूले ग्रामीण जीवनलाई उत्साहपूर्ण बनाउँछ। साहित्यकार, कवि तथा कलाकारहरूले वर्षा ऋतुलाई आफ्नो सृजनाको मुख्य विषय बनाएका छन्। वर्षाको सौन्दर्य प्रेम, प्रकृति तथा जीवनसँग सम्बन्धित अनेक सृजना भएका छन्। यसै वर्षा ऋतुसँग सम्बन्धित धेरै मीठा मीठा गीतहरू पनि बनिएका छन्। प्रिय श्रोता साथी, वर्षा ऋतुले पृथ्वीको सम्पूर्ण जीवनचक्रलाई सन्तुलित, समृद्ध र गतिशील बनाउन अत्यन्त महत्वपूर्ण भूमिका खेल्छ। वर्षाको पानी बिना पृथ्वीमा जीवनको कल्पना गर्न सकिँदैन। वर्षाले जलचक्रलाई निरन्तरता दिन्छ, जस अन्तर्गत समुद्र, नदी, ताल तथा अन्य जलस्रोतबाट पानी वाष्पीकरण भई बादल बन्छ र पुनः वर्षाको रूपमा पृथ्वीमा झर्छ। यस प्रक्रियाले प्राकृतिक सन्तुलन कायम राख्छ। वर्षाको पानीले रूख बिरुवा, वनस्पति तथा कृषि बालीहरूलाई आवश्यक पोषण प्रदान गर्छ। हरियाली बढेसँगै वातावरण स्वच्छ र स्वस्थ बन्छ। वनस्पतिले अक्सिजन उत्पादन गरी मानव तथा पशु पक्षीको जीवनलाई सहयोग पुर्याउँछन्। वर्षाका कारण नदी, खोला, ताल र भूमिगत जलस्रोतहरू पुनः भरिन्छन्, जसले पिउने पानी, सिंचाई र जल विद्युत उत्पादनका लागि आवश्यक स्रोत उपलब्ध गराउँछ। त्यसै गरी वर्षा ऋतुले विभिन्न जीवजन्तु तथा वनस्पतिको प्रजनन र विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउँछ। हो श्रोता, पानीको उपलब्धताले जैविक विविधताको संरक्षण गर्न मदत गर्छ। किसानहरूको जीवनयापन, खाद्यान्न उत्पादन र देशको अर्थतन्त्र पनि वर्षासँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ। यसरी वर्षा ऋतुले केवल वातावरणलाई हराभरा बनाउने मात्र होइन, सम्पूर्ण जीव जगतको जीवन चक्रलाई सुचारू रूपमा सञ्चालन गर्न, प्राकृतिक सन्तुलन कायम राख्न र पृथ्वीमा जीवनको निरन्तरता सुनिश्चित गर्न अमूल्य भूमिका निर्वाह गर्छ।

वर्षा ऋतु प्रकृतिको अमूल्य वरदान हो। यसले पृथ्वीलाई हराभरा बनाउँछ, कृषि उत्पादन बढाउँछ, जल स्रोत संरक्षण गर्छ र वातावरणलाई स्वच्छ बनाउँछ। मानव जीवन, पशुपक्षी तथा वनस्पतिका लागि वर्षा जीवनको आधार हो। यद्यपि बाढी, पहिरो तथा रोग व्याधि जस्ता समस्याहरू पनि वर्षा ऋतुसँग सम्बन्धित छन्, तर उचित व्यवस्थापन र सचेतनाका माध्यमहरूबाट ती समस्याहरूलाई कम गर्न सकिन्छ। समग्रमा वर्षा ऋतु प्रकृति, कृषि, अर्थतन्त्र तथा मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण र लाभदायक ऋतु हो। यसैले वर्षा ऋतुको संरक्षण, सदुपयोग तथा महत्वको कदर गर्नु सबैको कर्तव्य हो।

हस्त श्रोता, आजलाई भने यति नै। फेरि पनि यहाँहरू समक्ष भेटघाट त अवश्य हुनेछ। तबसम्मलाई म यस कार्यक्रमकी संचालिका गौरी आजलाई भने विदा माग्न चाहन्छु। नमस्ते।

श्रोता यतेन्जल प्रस्तुत थियो कार्यक्रम नारी संसार। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 MHz अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। त श्रोता आउनुहोस्, अब श्रोताहरूको मनोरञ्जन गर्नेछौ विभिन्न नेपाली आधुनिक गीतहरू साथ। सर्वप्रथम सुन्नुहोस् कलाकार कुन्ती मोक्तानको स्वरमा यस गीतलाई।

यस गीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो. कलाकार नारायण गोपालको स्वरमा भने आउनुहोस् श्रोता कार्यक्रमको अघिल्लो गीत सुनौ कलाकार शम्भु राईको स्वरमा.

हस्त श्रोता कलाकार साधना सरगमको स्वरमा रहेको यसै नेपाली आधुनिक गीतको साथ विभिन्न नेपाली आधुनिक गीतहरू सुनाउने क्रम यही समाप्त हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, हामी फेरि पनि उपस्थित भइसकेका छौं विभिन्न सिक्किमे भोटिया लोकगीतहरू लिएर कलाकार हिस्से दोर्जी अनि साथीहरूको स्वरमा। त सर्वप्रथम हजुरहरू सम्पूर्णलाई कार्यक्रममा हार्दिक स्वागत अभिवादन जनाउँदै सुनाउन लागिरहेका छौं पहिलो सिक्किमे भोटिया लोकगीतलाई कलाकार हिस्से दोर्जी अनि साथीहरूको स्वरमा। आउनुहोस् सुनौ यस गीतलाई।

हर्ष श्रोता, यसै सिक्किमी भुट्यालो गीतको साथ कलाकार हिसे दोर्जी अनि साथीहरूको स्वरमा रहेको विभिन्न सिक्किमी भुट्यालो गीतहरू सुनाउने क्रम यही समाप्त हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, अब प्रस्तुत छ एनसीईआरटी माथि तयार पारिएको एक प्रायोजित कार्यक्रम।

यस लिम्बू लोकगीतलाई श्रोताहरूले सुनिरहनु भएको छ। कलाकार सञ्जित राज सुब्बाको स्वरमा वकेशनमा आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ नेपाली भाषामा समाचार। कृपया केशन प्रतीक्षा गर्नुहोस्, सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

0: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँको स्लोवाकियाको भ्रमणले भारत र स्लोवाकिया बीच द्विपक्षीय सम्बन्ध अझ मजबूत हुने बताउनुभयो। स्लोवाकियाको भ्रमण पूरा गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्स प्रस्थान गर्नुभएको छ। पश्चिम बंगालका मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीले खरसाङको मन्टिभियट खेल मैदानमा सार्वजनिक सभालाई सम्बोधन गर्नुभयो। मुख्यमन्त्री बनेपछि श्री अधिकारीको यो दार्जीलिङ पहाड़को पहिलो भ्रमण हो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले आगामी नीट यूजी पुनर्परीक्षा 2026 को निम्ति प्रवेश पत्रक डाउनलोड गर्ने सुविधा शुरू भएको 24 घण्टा भित्र नै 10 लाख भन्दा अधिक उम्मेद्वारहरूले आफ्नो प्रवेश पत्रक डाउनलोड गरेको बताएको छ। अनि मौसम विभागले आइतबारसम्म अरूणाचल प्रदेश, असम, मेघालय, पश्चिम बंगालको हिमालयको तराई क्षेत्र र सिक्किमका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान व्यक्त गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, स्लोवाकियाको उहाँको भ्रमणले भारत र स्लोवाकिया बीच द्विपक्षीय सम्बन्ध अझ मजबूत हुनेछ। स्लोवाकियाको भ्रमणको समापनमा श्री मोदीले सोशल मीडिया पोस्टमा भन्नुभएको छ, दुई देश बीच मजबूत व्यापारिक सम्बन्धबाट युवाहरूलाई धेरै लाभ हुनेछ। उहाँले स्लोवाकियाको सरकार र मानिसहरूबाट प्राप्त स्नेहको लागि आभार व्यक्त गर्नका साथै स्लोवाकियाका प्रधानमन्त्री रोबर्ट फिसोलाई धन्यवाद दिनुभयो। स्लोवाकियाको भ्रमण पूरा गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्स प्रस्थान गर्नुभएको छ। ब्रातिस्लावामा स्लोवाकियाका प्रधानमन्त्री रोबर्ट फिसो होटल पुगेर प्रधानमन्त्री मोदीलाई विदाई दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो फ्रान्स भ्रमणको क्रममा आज साँझ पेरिस पुग्नुहुनेछ। सुन्नुहोस् हाम्रा संवाददाताबाट थप जानकारी।
1: प्रधानमंत्री नरेंद्र मोदी गुरुवार की सुबह प्रमुख वैश्विक कंपनियों के मुख्य कार्यकारी अधिकारियों के साथ बैठक करेंगे। इन बैठकों का सिलसिला दोपहर तक जारी रहने की संभावना है। इसके बाद प्रधानमंत्री यूरोप के प्रमुख प्रौद्योगिकी और नवाचार आयोजनों में से एक विवाटेक शिखर सम्मेलन में भाग लेंगे और वहां संबोधन करेंगे। शाम को प्रधानमंत्री भारतीय समुदाय के एक विशेष कार्यक्रम में शामिल होंगे और प्रवासी भारतीयों से संवाद करेंगे। कार्यक्रम में भारत की समृद्ध सांस्कृतिक विरासत को प्रदर्शित करने वाली सांस्कृतिक प्रस्तुतियां भी आयोजित की जाएंगी। यह आयोजन भारत और फ्रांस के बीच जन से जन संबंधों को और मजबूत बनाने में सहायक होगा। महेश सोपड़े, आकाशवाणी समाचार, पेरिस, फ्रांस।
0: पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी बागडोगरा विमानस्थलबाट सड़क मार्ग भएर खरसाङको मन्टिभियट खेल मैदान आइपुग्नु भएको छ। आज भारतीय जनता पार्टी, यसका सहयोगीहरू र विभिन्न संस्थाहरूले दार्जीलिङ पहाड़मा उहाँलाई न्यानो र भव्य स्वागत गरेका छन्। मुख्यमन्त्री बनेपछि श्री अधिकारीको यो दार्जीलिङ पहाड़को पहिलो भ्रमण हो। उहाँले खरसाङको मन्टिभियट खेल मैदानमा सार्वजनिक सभालाई सम्बोधन गर्नुभयो। उहाँले देशको सुरक्षा व्यवस्था कायम राख्न दार्जीलिङका गोर्खाहरूको त्याग बलिदानको प्रशंसा गर्नुभयो। उहाँले स्वतन्त्रता सेनानी मेजर दुर्गा मल्ललाई स्मरण गर्नुभयो। यस अवधि उहाँले अब डबल इन्जिनको सरकारले पहाड़का विकासको मार्ग प्रशस्त गर्ने साथै पहाड़को शिक्षा व्यवस्थालाई सुदृढ़ बनाउने बताउनुभयो। उहाँले जीटीएमा भएको भ्रष्टाचारको पनि जाँच हुनुपर्ने बताउनुभयो। यस अवसरमा पश्चिम बंगालका गृह तथा पहाड़ी मामिला मन्त्री श्री निशित प्रमाणिक, गृह तथा पहाड़ी मामिला राज्यमन्त्री विशाल लामा, राज्यसभा सांसद तथा पूर्व विदेश सचिव हर्षवर्धन श्रृंगला, दार्जीलिङका लोकसभा सांसद राजु विष्ट, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङ, गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङ सहित पहाड़का भाजपा विधायक सोनाम लामा, भरत छेत्री, नोमन राई र भाजपा अधिकारीहरू सहित ठूलो संख्यामा पार्टी कार्यकर्ता र आम जनता उपस्थित थिए। एक अन्य कार्यक्रममा श्री अधिकारीले गोथल्स ग्राउण्डमा

आयुष्मान भारत कार्ड लक्ष्मी भण्डार र अन्य योजनाहरू जस्ता विभिन्न राज्य र केन्द्र सरकारका योजनाहरूका लाभार्थीहरूलाई लाभ हस्तान्तरण गर्नुहुनेछ। लोकसभा अध्यक्ष ओम बिरलाले विविध संस्कृतिहरू र भौगोलिक परिस्थितिहरूका बावजूद पनि विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको भारत बढ़दो जनसहभागिताका माध्यमबाट स्वतन्त्रतापछि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको रूपमा देखा परेको बताउनुभयो। नयाँ दिल्लीमा आयोजित विकसित भारत युवा संसद 2026मा सहभागीहरूलाई सम्बोधन गर्दै श्री बिरलाले लोकतन्त्र देशको कार्य संस्कृति र विचार प्रक्रियाको अभिन्न अंग रहेको बताउनुभयो। लोकसभा अध्यक्षले विकसित भारतको लक्ष्य प्राप्त गर्न लोकतन्त्रमा सक्रिय र समावेशी सहभागिता आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले आगामी नेट यूजी पुनर्परीक्षा 2026को निम्ति प्रवेश पत्रक डाउनलोड गर्ने सुविधा शुरू भएको 24 घण्टाभित्र नै 10 लाख भन्दा अधिक उम्मेद्वारहरूले आफ्नो प्रवेश पत्रक डाउनलोड गरेको बताएको छ। एजेन्सीले सबै उम्मेद्वारहरूका लागि सुगम पहुँच सुनिश्चित गर्नका निम्ति उसको टीमले सर्भरमा लोडको लगातार निगरानी गरिरहेको पनि बताएको छ। एजेन्सीले यो पनि आश्वासन दिएको छ सबै उम्मेद्वारहरूलाई परीक्षाभन्दा पहिले समयमा नै प्रवेश पत्रक मिल्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsheng अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज पछिल्लो दशकमा देशभरिमा बुनियादी ढाँचामा सुधारको काम रेकर्ड स्तरमा भएको बताउनुभएको छ। सोशियल मीडियामा माई जीओभी एक रिपोस्ट साझा गर्नुहुँदै श्री मोदीले सरकार विकसित भारतको परिकल्पनालाई साकार बनाउन आउँदो पीढ़ीको अवसंरचना तयार गर्न प्रतिबद्ध रहेको बताउनुभयो। माई गोभ पोस्टमा विगत 12 वर्षहरूमा देशको बुनियादी ढाँचामा आएको बदलावको उल्लेख गरिएको छ। यो बदलावले आवागमन तीव्र भएको छ, लजिस्टिक्स सुदृढ़ भएको छ अनि विकासको नयाँ मार्गहरू खुलेका छन्। पोस्टमा भनिएको छ कि राम्रो कनेक्टिभिटीले दूरी घटाएको छ, अवसरहरू बढ़ाएको छ र समृद्ध भारतको जग बलियो बनाएको छ। सर्वोच्च न्यायालयले भारतीय विशिष्ट पहिचान प्राधिकरणद्वारा जारी गरेको आधार कार्डलाई नागरिकता निवास स्थान र आवासीय ठेगानाको प्रमाणको रूपमा दुरूपयोग भइरहेको आरोप लगाएको एक याचिकामा आज केन्द्र र राज्यहरूबाट जवाब मागेको छ। याचिकामा यसको प्रयोग पहिचान सत्यापनसम्म सीमित राख्नुपर्ने निर्देशको माग गरिएको छ। मुख्य न्यायाधीश सूर्यकान्त र न्यायमूर्ति वी मोहनाको पीठले केन्द्र र सबै राज्य तथा केन्द्र शासित प्रदेशहरूलाई नोटिस जारी गरे याचिकामा फारम 6 अन्तर्गत अवस्थित सत्यापन तन्त्र अपर्याप्त रहेको र उचित सहयोग दस्तावेजहरू बिना पनि व्यक्तिहरूलाई चुनावी डाटाबेसमा सामेल गर्न अनुमति दिने तर्क गरिएको छ। भारतले चेतावनी दिएको छ कि यदि संयुक्त राष्ट्र सुरक्षा परिषदको विस्तार केवल अस्थायी सदस्यतामा सीमित रह्यो भने सुधार गर्ने प्रयासहरू विफल हुन सक्छन्। संयुक्त राष्ट्रमा भारतका स्थायी प्रतिनिधि हरीश पर्वथानेनीले सुरक्षा परिषद सुधारहरू सम्बन्धी अन्तर सरकारी विचार विमर्श बैठकमा यो कुरा बताउनुभयो। ओमनको तटमा भएको एक दुःखद समुद्री घटनापछि एमटी सेटल बेलो जहाजका चालक दलका 21 भारतीय सदस्य सुरक्षित रूपमा घर फर्किएका छन्। ओमानको मस्कटस्थित भारतीय दूतावासले आज बताएको छ राजदूतले उद्धार गरिएका चालक दलका सदस्यहरूसित उनीहरूको प्रस्थान गर्नुअघि भेट गर्नुभयो र शुभकामना दिँदै यस कठिन परिस्थितिमा उनीहरूको धैर्य र दृढ़ताको प्रशंसा गर्नुभयो। मौसम विभागले आइतबारसम्म अरूणाचल प्रदेश, असम, मेघालय, पश्चिम बंगालका हिमालयको तराई क्षेत्र र सिक्किमका केही स्थानहरूमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। विभागले शुक्रबारसम्म तामिलनाडु, पुडुचेरी र कराईकलमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ भने बिहार, केरला र माहेमा आज दिनभरि भारी वर्षा हुने अनुमान गरेको छ। मौसम विभागले आज दिल्ली, चण्डीगढ, हरियाणा, पंजाब, हिमाचल प्रदेश, भित्री कर्नाटक, जम्मू कश्मीर र लद्दाख, झारखण्ड, मध्यप्रदेश र महाराष्ट्रमा 50 किलोमिटर प्रति घण्टाको गतिमा हावा हुन्दरी र बिजुली चम्किने सम्भावना रहेको बताएको छ। यसैबीच मौसम विभागले आज पश्चिमी राजस्थानका लागि केही स्थानहरूमा धुलोयुक्त आदिका लागि अरेन्ज अलर्ट जारी गरेको छ। विभागले भोलिसम्म विदर्भ र तेलेंगानाका केही भागहरूमा लूको अवस्था रहने अनुमान गरेको छ। विभागले भोलिसम्म कोकण, गोवा, मध्य महाराष्ट्र, मराठवाड़ा र उड़िसाका केही ठाउँहरूमा तातो र आर्द्र मौसम रहने अनुमान व्यक्त गरेको छ। श्रीलंकामा जारी एक दिवसीय क्रिकेट त्रिकोणीय श्रृंखलाका

0: लागि इण्डिया ए टीमका फास्ट बोलर अशोक शर्मालाई चोटिल युद्धवीर सिंहको स्थानमा सामेल गरिएको छ। यो समाचार युट्युबमा एट एआईआर कर्सिक मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँको स्लोभाकियाको भ्रमणले भारत र स्लोभाकिया बीच द्विपक्षीय सम्बन्ध अझ मजबूत हुने बताउनुभयो। स्लोभाकियाको भ्रमण पूरा गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्स प्रस्थान गर्नुभएको छ। पश्चिम बंगालका मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीले खरसाङको मन्टिभियट खेल मैदानमा सार्वजनिक सभालाई सम्बोधन गर्नुभयो। मुख्यमन्त्री बनेपछि श्री अधिकारीको यो दार्जीलिङ पहाड़को पहिलो भ्रमण हो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले आगामी नीट यूजी पुनर्परीक्षा 2026 को निम्ति प्रवेश पत्रक डाउनलोड गर्ने सुविधा शुरू भएको 24 घण्टाभित्र नै 10 लाखभन्दा अधिक उम्मेद्वारहरूले आफ्नो प्रवेश पत्रक डाउनलोड गरेको बताएको छ। अनि मौसम विभागले आइतबारसम्म अरूणाचल प्रदेश, असम, मेघालय, पश्चिम बंगालको हिमालयको तराई क्षेत्र र सिक्किमका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान व्यक्त गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:15 पुनः उपस्थित हुनेछौं। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 MHz अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, हामी फेरि पनि उपस्थित भइसकेका छौं कलाकार संजित्रा सुब्बाको स्वरमा विभिन्न लिम्बु लोकगीतहरू साथ। त आउनुहोस् श्रोता, सुन्नुहोस् यस गीतलाई।

0: र समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ECINET एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: आउनु श्रोता सुनौ कलाकार सञ्जित र सुब्बाको स्वरमा अघिल्लो लिम्बु लोकगीत।

श्रोताहरूले कार्यक्रमको अन्तिम गीत सुनिरहनु भएको छ। कलाकार सञ्जित्रा सुब्बाको स्वरमा हस्त श्रोता यसै गीतको साथ विभिन्न लिम्बू लोकगीतहरू सुनाउने क्रम यही समाप्त हुँदछ। अब केही क्षणमा आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ समाचार। कृपया केही क्षण प्रतीक्षा गर्नुहोस्। सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

मीडियम वेव को 213.67 मीटर तदनुसार 1404 किलोहर्ज को तरंग में हामी आकाशवाणी गांधी केन्द्र बोलिरहेको छौ। यसका साथै एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूजन एआईआर मोबाइल एप मार्फत पनि हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ। समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार अपरान्हको 4 बज्न लागिरहेको छ र अब प्रस्तुत गर्दैछौ अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 4:30 प्रस्तुत गर्नेछौ लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुङलत अन्तर्गत गायक कलाकार सोनाम छिरिङ लेप्चाको आवाजमा केही गीत। त्यसपछि वार्ता विषय रहेको छ लेप्चा जातिका परम्परागत खानाहरू। 5 सुन्नुहुनेछ लिम्बू भाषाको कार्यक्रम नुसी छान अन्तर्गत प्रथममा समाचार। त्यसपछि कलाकार माङ हाङमा लिम्बूको आवाजमा केही गीत अनि किराना पसल संचालक सोनी प्रसाद लिम्बूसँग लिएको एक अन्तर्वार्ता। यसै गरी 5:30 प्रस्तुत गर्नेछौ सिक्किमे भोटिया भाषाको कार्यक्रम पाङ्गेन मेन्तक प्रथममा मेनलम। त्यसपछि गायक कलाकार तेन्जिङ अमुकको आवाजमा सजिएको केही गीतहरू। त्यसपछि अन्तर्राष्ट्रिय पारिवारिक रेमिटेन्स दिवसको अवसरमा विकासशील देशहरूमा रेमिटेन्स आर्थिक प्रभाव विषयमाथि एक वार्ता। 6 आकाशवाणीको दिल्ली केन्द्रबाट समाप्रसार गरी सुनाउनेछौ हिन्दीमा समाचार। 6:05 प्रस्तुत गर्नेछौ दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत पशुपालन विभागका कार्यक्रम सम्बन्धित जानकारी विषयमाथि भेटनेरी डाक्टर सरिता शर्मासँग लिएको एक अन्तर्वार्ता। यसै गरी 6:40, 6:45 अनि 6:50 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6:55 सुन्नुहुनेछ विज्ञानवार्ताको कार्यक्रम विषय रहेको छ पर्यावरणको स्वच्छता हाम्रो दायित्व। र यसै गरी 7:05 लिएर उपस्थित हुनेछौ श्रोताहरूको अनुरोधमा आधारित कार्यक्रम नेपाली अनुरोध संगीत भने 7:10 7:45 सुन्नुहुनेछ एक विशेष श्रृंखला आतंकवाद। 7:25 सुनाउनेछौ नेपाली भाषामा समाचार भने 7:35 प्रस्तुत गर्नेछौ पाश्चात्य संगीतको कार्यक्रम। 8:05 प्रस्तुत गर्नेछौ कार्यक्रम गीत गजल भने 8:30 लिएर उपस्थित हुनेछौ शास्त्रीय संगीतको कार्यक्रम सुर संसार। 8:45 अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट समाप्रसार गरी सुनाउनेछौ समाचार क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा। 9:15 सुन्नुहुनेछ स्पटलाइट अनि 9:30 मनिटक। र यसै गरी 10 प्रस्तुत गर्नेछौ कार्यक्रम हिन्दी फिल्म सङ्ग्स अन्तर्गत विभिन्न हिन्दी गीतहरू। श्रोता यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। सो पूरा भयो अब प्रस्तुत छ कार्यक्रम शौर्य गाथा।

0: नमस्कार श्रोता, साँझ पख प्रसारण गरिने यसै ग्रामीण कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुहुने हाम्रा सम्पूर्ण श्रोता मित्रहरूमा म कार्यक्रम सञ्चालकको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन। श्रोता, सधैँ पनि यसै समय हामी ग्रामीण कार्यक्रम अन्तर्गत विभिन्न जानकारीहरू लिएर उपस्थित हुने गर्दछौ। त यसै सन्दर्भमा आज हामी माझ सिक्किम सरकारका एनिमल हस्बेन्ड्री एन्ड भेटनेरी सर्भिस विभागबाट पशु चिकित्सकलाई बोलाएका छौँ। उहाँसँग अन्तर्वार्ता गरेर जानकारीहरू प्रस्तुत गर्नेछौ। सर्वप्रथम त हजुरलाई हाम्रो यस कार्यक्रम स्वागत जनाउँदछौ।
1: धन्यवाद।
0: आज हामी माझ पशु चिकित्सक हामी माझ उपस्थित हुनुहुन्छ। उहाँ विभागमा डिप्टी डाइरेक्टरको पदमा पदभार सम्हालिरहनु भएको छ। आज स्टुडियोमा उपस्थित जनाएर जति पनि गाउँ घरमा रहेर पशुपालन गर्दै आइरहनु हुने महानुभावहरूलाई उहाँले जानकारी प्रस्तुत गर्नुहुनेछ र हामी कार्यक्रमलाई अघि बढाउँदै उहाँसँग कुराकानी गरौं। सर्वप्रथम त हजुरले आफ्नो परिचय हाम्रा श्रोता मित्र माझ राखिदिनुहोस्।
1: नमस्कार, म डिप्टी डाइरेक्टर पशुपालन तथा पशु चिकित्सा विभाग कृषि भवन गान्तोक।
0: हजुर, र उहाँसँग हामी हाल सिक्किमको पशुपालन विभागले के कस्तो कार्यक्रमहरू गर्दै आइरहेको छ र पशुपालन क्षेत्रमा विभागको के कस्तो लगाव रहेको छ, के कस्ता कार्यक्रमहरू चलिरहेको छ र हाम्रा सिक्किमका जति पनि पशुपालन व्यवसाय गर्नेहरू अथवा कृषकहरूले के कस्तो लाभहरू पाउन सक्नुहुनेछ विभागबाट उहाँले जानकारी प्रस्तुत गर्नुहुनेछ र विभागको तर्फबाट पशुपालन विभाग अथवा एनिमल हस्बेन्ड्री एन्ड भेटनेरी सर्भिसमा के कस्ता

0: कार्यक्रमहरू चलिरहेका छन् र सिक्किमको लाइफ स्टक स्टेटस के कस्तो छ पशुपालन क्षेत्रमा, यस विषयमा हाम्रा श्रोताहरूलाई जानकारी प्रस्तुत गरिदिनुहोस्।
1: सिक्किममा भन्नुपर्दा हाम्रो संस्कृति परम्परादेखि नै चलिआएको पशुपालन व्यवसाय हाम्रो पिता पुर्खादेखि नै चलिआइरहेको छ र एकदमै हाम्रो अभिन्न अङ्ग रहेको छ। ग्रामीण क्षेत्रमा यसले हाम्रो आर्थिक अवस्थामा टेवा पुर्याउने पशुधन नै रहिआएको छ पहिलेदेखि र अहिलेको करेन्ट सिनेरियोमा भन्नुपर्दाखेरि पशुपालन जस्तै गाई पालन पहिला गोठमा राखेर गाई पालिने गरिन्थ्यो र एउटा पुरानो तरिकाले नै गाई पालिने गरिन्थ्यो र समयको माग सँगसँगै अहिले वैज्ञानिक तरिकाले गाई पालन गरिँदै आइरहेको छ र नयाँ पुस्ताले पनि वैज्ञानिक तरिकाले राम्रो हाई यिल्डिङ गाईहरू ल्याएर क्रस ब्रिड गाईहरू ल्याएर चाहिँ यहाँनिर धेरै दुधालु गाईहरू ल्याएर पशुपालन व्यवसाय अगाडि बढाएर लगिरहनु भएको छ। साइन्टिफिक तरिकाले पशुपालन गरिरहनु भएको छ।
0: साँच्चै भन्नुपर्दाखेरि हाम्रो ग्रामीण भेगको गाई पालन व्यवसाय चाहिँ एउटा ब्याकबोन अफ भिलेज इकोनोमी पनि हामी मान्न सकिन्छ। हाल सिक्किममा पशुपालन विभागमा विभिन्न कार्यक्रमहरू चलिरहेका छन् र त्यसमध्ये अहिले मुख्य कार्यक्रम के कस्ताहरू छन्, यस विषयमा छोटकरीमा जानकारी प्रस्तुत गरिदिनुहोस्।
1: अहिले एनिमल हस्बेन्ड्री एन्ड भेटनेरी सर्भिसेस डिपार्टमेन्टबाट जस्तै अहिले इन्स्योरेन्सको स्किमहरू चलिरहेको छ है र नयाँ टेक्नोलोजीमा भन्नुपर्दा अहिले आर्टिफिसियल इन्सेमिनेसन इन पिग कृत्रिम गर्भाधान सुँगुरमा पनि अहिले नयाँ टेक्नोलोजी सिक्किममा इन्ट्रोड्युस गरिएको छ र यो आसाम लिङ्जेमा अहिले हामी सुचारू रूपमा गरिरहेका छौं।
0: र पहिले गाईमा थियो भने अहिले हालमै आएर सुँगुरमा पनि यो एआई गर्ने सिस्टम विकास भइरहेको छ।
1: हजुर, आसाम लिङ्जे गाउँमा हामी सुरु गरिसकेका छौं विभागबाट र यो सम्पूर्ण सिक्किममा हामी चालू राख्ने र यसले गर्दाखेरि सुँगुर पालन पनि पहिलादेखि गरेर आइरहेको छ र वीर पाल्नु पर्ने हुन्थ्यो है, वीर पालेर चाहिँ गाउँ गाउँमा लानु पर्ने हुन्थ्यो र त्यसरी सुँगुरको प्रजनन त्यसरी हुने गर्थ्यो भने अब चाहिँ गाईमा झैं हाम्रो सुँगुर पालनमा पनि कृत्रिम गर्भाधान गरेर चाहिँ सुँगुरको पनि राम्रो राम्रो जातका सुँगुरहरू एआई को माध्यमबाट हामी अगाडि बढाएर लैजाउँ भनेर हाम्रो फार्मरहरूलाई पशुपालकहरूलाई टेवा पुर्याउनका लागि हाम्रो राज्यको आर्थिक अवस्थामा हाम्रो कृषकहरूको आर्थिक अवस्थामा उन्नति होस् भन्ने हेतुले शुरू गरिसकेका छौं।
0: हजुर, पशुपालन क्षेत्रमा पर्ने जस्तै सुँगुर व्यवसाय भयो, कुखुरा व्यवसाय, गाई व्यवसाय, यस्ता धेरै प्रकारले गाउँ बस्तीमा हाम्रो आर्थिक अवस्थालाई सुदृढ गराउनको लागि हाम्रा कृषकहरूले पाल्दै आइरहनु भएको छ र हाल सिक्किममा मोडर्न मेथड अफ टेक्नोलोजी अप्नाएर लाइफ स्टक फार्मिङ गर्ने एउटा सिस्टम चलेको छ र हाल विभागको तर्फबाट यो मोडर्न मेथड अफ लाइफ स्टक फार्मिङमा के कस्ता प्रोग्रामहरू अथवा कार्यक्रमहरू छन्, यस विषयमा पनि जानकारी राखिदिनुहोस् न। जस्तै उहाँहरूले कस्तो खाना दिनुपर्ने, कस्तो व्यवस्थाले पालन पोषण गर्नुपर्ने, फिडिङ सेल्टरको कुराहरू आउँछ, यस विषयमा हाम्रा श्रोताहरूलाई जानकारी राखिदिनुहोस्।
1: हजुर, साइन्टिफिक डेरी फार्मिङ चाहिँ अहिलेको समयको माग हो र हाम्रो नयाँ युवा पिढीले यो अगाडि बढाएर लानुपर्नेछ र विभागबाट पनि हामी धेरै साइन्टिफिक डेरी फार्मिङको लागि हामी धेरै अवेरनेस क्याम्पहरू 3 दिने 2 दिने यस्ता हामी ट्रेनिङ प्रोग्रामहरू थुप्रै हाम्रो ट्रेनिङ एण्ड एक्सटेन्सन सेलले कन्डक्ट गरिरहेको छ।
0: विभागले यस्ता धेरै प्रकारका कार्यक्रमहरू गर्दै उहाँहरूलाई तालिम दिने, अवेरनेस प्रोग्राम दिने कार्यक्रमहरू गरि नै रहेको छ
1: र एक्सटेन्सन एण्ड ट्रेनिङको तर्फबाट है ट्रेनिङ सेलको तर्फबाट हाम्रो जिल्ला जिल्लामा पनि 2 दिने 3 दिने यस्ता हामी साइन्टिफिक एनिमल हस्बेन्ड्री प्र्याक्टिसेसको लागि साइन्टिफिक पशुपालन कसरी गरिनुपर्ने र यसका फाइदा के हुन् र पशुपालन हामी गर्दै आइरहेको हौ तर अब अलिकति हामी अगाडि बढेर नयाँ तरिका अप्नाएर नयाँ प्रविधिहरू आइरहेका छन् र ती प्रविधिहरू कसरी प्रयोग गरेर चाहिँ हाम्रो पशुपालन चाहिँ कसरी अगाडि बढाएर लाने भन्ने हेतुले हामी ट्रेनिङहरू पनि कन्डक्ट गरिरहेका छौँ।
0: हजुर, यसको अलावा विभागको मुख्य भूमिका के रहेको हुन्छ कि विभागले के कस्तो कार्यक्रमहरू गरेर उहाँहरूलाई अवेरनेस गराउँदै आइरहनु भएको छ अथवा उहाँहरूलाई के कस्तो ट्रेनिङहरू दिएर उहाँहरूलाई सचेत गराउनु हुँदैछ?
1: हाम्रो ग्रामीण क्षेत्रमा हामीले पशुमा लाग्ने रोगको नियन्त्रणका लागि हामीले सेम्पल कलेक्सनहरू हाम्रो समय समयमा हुन्छ। जस्तै पहिला हजुरहरू सबैले जान्नु भएकै छ है, लम्पी स्किन डिजिज LST भयो है, यस्ता घातक बिमारीहरूले हाम्रो पशुधनमा धेरै नोक्सान पुग्न गएको थियो र विभागको तर्फबाट अहिले समय समयमा स्याम्पलिङहरू गरिन्छ, ब्लड स्याम्पलहरू लिइन्छ, गाई बस्तु तथा बाख्रा सुँगुर सबै जनावरबाट है हाम्रो जति पनि घरमा पालिएका जनावरहरू छ त्यो त्योबाट चाहिँ हामीले समय समयमा हामी ब्लड स्याम्पलहरू कलेक्ट गरेर त्यसको परीक्षण गरेर रोगहरूको पत्ता लगाएर त्यसरी हाम्रो पशुमा हुने रोगहरूको रोकथाम हामी त्यसरी गरिरहेका छौँ विभागको तर्फबाट। अन्त सधैँ टीकाकरण हाम्रो समय समयमा पशुमा टीकाकरणहरू गरिरहेका छौँ है, जस्तै खोरेतको भयो, एफएमडी भयो, लम्पी स्किन डिजिज भयो, पीपीआर भयो है, बाख्रामा पीपीआरको टीकाकरण हुन्छ र खोरेत चाहिँ तपाईँको गाई र सुँगुर बाख्रामा खोरेतको पनि टीकाकरण कार्यक्रमहरू हाम्रो रहेको छ है, समय समयमा हामी गरिरहेका छौँ, सुचारू रूपमा चलिरहेको छ।
0: विभागले धेरै प्रकारका कार्यक्रम गरेर उहाँहरूलाई एवेरनेस ट्रेनिङ गराउँदै, उहाँलाई भ्याक्सिनेसनको प्रोग्राम गराउँदै, टाइम टाइममा भिजिट पनि गरेर उहाँहरूको पशुधनमा के कस्तो समस्याहरू आइरहेको छ यस विषयमा जानकारीहरू लिएर उहाँको समस्याको समाधान गर्दै आइरहनु भएको छ। र सिक्किममा हेर्नु पर्दाखेरि प्राय जस्तो सिक्किमको ग्रामीण भेगमा पुराना मानिसहरू है, प्लस 40 अथवा प्लस 50 भन्दा एज माथि भएका व्यक्तिहरूले पशुपालन व्यवसाय गर्दै गरेको हामी पाउँछौँ र उहाँहरूलाई हालको सिनारियोमा हेर्नु पर्दाखेरि के कस्तो अपडेट हुनुपर्ने, उहाँहरूलाई के कस्तो नयाँ तरिकाहरू अप्नाउनु पर्ने देखिन्छ र उहाँहरूले कस्तो ट्रेनिङको आवश्यक छ, के जानकारीहरू लिन आवश्यक छ, यस विषयमा पनि जानकारी राखिदिनुहोस् न।
1: अहिले डेरी फार्मिङ सामान्यतया हेर्नुपर्दा डेरी मात्रै नभएर है, गाई पालन मात्रै नभएर सुँगुर पालन, बाख्रा पालन, कुखुरा पालन सबै नै अब यस्तो भएर गएको छ कि 40 वर्षदेखि उम्भोका 50 वर्षदेखि उम्भोका कृषकहरूले नै गरिरहनु भएको छ। उहाँहरूले पनि साइन्टिफिक तरिकाले है, मोडर्न प्रविधिहरू कति अप्नाउनु पर्ने हुन्छ र त्यसका लागि हामीले गाउँ गाउँमा अवेरनेस क्याम्पहरू त राख्दै गइरहेका छौँ। र म यो भन्न चाहन्छु कि जति पनि नयाँ युवा पिढीहरू हुनुहुन्छ है, उहाँहरू बेरोजगारी समस्या अब थुप्रो भएर गइरहेको छ र पशुपालन चाहिँ एकदमै, पशुपालनमा भन्नुपर्दाखेरि गाई पालन, कुखुरा पालन भयो है, बाख्रा पालन भयो, जस्तै कुखुरा पालन त तपाईँको 45-40 दिनमै एउटा आयको स्रोत, इन्कम जेनेरेट गर्ने एउटा है कुखुरा पालन त्यस्तो व्यवसाय रहेको छ। यो अप्नाउनु भयो भने एउटा रोजगारको मार्ग पनि खुलिन्छ नयाँ युवा पिढीलाई। पहिले गाई पालन पुरानो तरिकाले जस्तै हामीले दानाहरू पकाएर दिने चलन अब अहिले पनि गाउँमा प्रशस्त रूपमा देखिन्छ है, र दाना पकाएर दिँदाखेरि है, गाई पाल्दाखेरि अब दाना पकाएर दिने र घाँसहरू पनि हरियो घाँसहरू काटेर है, त्योसँग सिजनल अब के पाइन्छ है, त्यो घाँसहरू काटेर र दानामा पकाएर है त्यसरी दिने चलन रहिआएको छ है। र म बारम्बार फिल्डमा जाँदा पनि हामी भन्ने गर्छौँ र फार्मरलाई चाहिँ है साइन्टिफिक तरिका अप्नाउँदाखेरि चाहिँ हामीले जति पनि दानाहरू पकाएर दिन्छौँ त्यसमा चाहिँ के हुन्छ भने जति पनि पोषक तत्व रहेको हुन्छ दानामा, जति पनि घाँसमा पोषक तत्व रहेको हुन्छ र त्यो चाहिँ पकाउँदाखेरि केही मात्रामा चाहिँ पोषक तत्व चाहिँ घटेर जाने हुन्छ र जति पनि गाईको दानाहरू पकाएर दिनुहुन्छ है, जस्तै घरमै उमारेको मकैको चेक्ला होला है, मकैको चेक्ला हुन्छ र धानको ढुटोहरू त्यस्तो दिने चलन छ र अहिले बजारमा प्रशस्त अब गाईको मोटर है दानाहरू प्यालेटेड फिड भनिन्छ है, हो यस्तो पनि प्रशस्त अब दिने गरेको पाइन्छ। र के भन्न चाहन्छु भने त्यो दाना पनि अब कतिले पकाइरहनु भएको हुन्छ र त्यो चाहिँ नपकाउनु नै बेस हुन्छ। जस्तै तपाईँले बेलुका दाना दिनुहुँदैछ है, बेलुकाको लागि खोले भनिन्छ है, र बेलुकाको लागि अब बस्तीमा खोले भन्ने चलन छ है दानालाई, र बेलुकाको दिने खोलेको दाना चाहिँ तपाईँले बिहान नै एउटा भाँडामा तपाईँले चाहिँ भिजाएर मजाले ढाकेर राख्नुभयो भने चाहिँ त्यसमा अलिकति मात्रामा तपाईँले बस्तीको दाना दिनुहुँदैछ, घरमै उमारेका दानाहरू तपाईँले चेख्लाहरू घरमै उमारेको अथवा बजारबाट ल्याएको पनि तपाईँले दिनुहुँदैछ भने चाहिँ त्यसमा तपाईँले केही मात्रामा गुण मिलाएर है तपाईँले ढाकेर राख्नुभयो भने चाहिँ त्यो हल्का बेलुकासम्ममा अमिलो भएको हुन्छ र त्यो चाहिँ तपाईँले हरियो घाँस काटेर मिलाएर हल्का मनतातो पानीमा फिटेर दिने गर्नुभयो भने कुनै पोषक तत्वको लस हुँदैन, पोषक तत्व चाहिँ त्यहाँबाट हराएर जाँदैन र गाईले सोझै मात्रामा पाउन सक्छ। यसरी दिने गर्नुभयो भने चाहिँ यो चाहिँ एउटा नयाँ साइन्टिफिक प्रविधि पनि हो र गाई एउटा अब घाँस पचाउँदैछ भने चाहिँ तपाईँको काँचो नै पदार्थ चाहिँ पचाउने क्षमता भएको प्राणी हो है, र त्यसले गर्दाखेरि चाहिँ तपाईँले भिजाएर राख्ने गर्नुहोस् र यसले चाहिँ फर्मेन्टेड ल्याक्टिक एसिड भनिन्छ, ल्याक्टिक एसिड, ब्युटाइरिक एसिड भनिन्छ है, र यसले चाहिँ के गर्छ भने चाहिँ फ्याट पर्सेन्टेज पनि इन्क्रिज हुन सक्छ, दुधमा फ्याट एसएनएफ को मात्रा पनि यसो गरेर दिनुभयो भने बढ्न सक्छ। र यो एकैचोटि तपाईँले अब आज कार्यक्रममा सुन्नुभयो र म भोलिदेखि नै अब सुरु गरिहाल्छु भनेर त्यस्तो होइन है, जुन तपाईँले पकाएर दिइरहनु भएको छ त्यसमा चाहिँ तपाईँले आज 90% चाहिँ पकाएको दाना दिनुहोस् है, जो तपाईँले सधैँ दिइरहनु भएको छ, र 10% चाहिँ दाना भिजाएको जो बिहान भिजाएर राखिएको छ त्यो दिनुहोस्, र त्यसो गर्दै तपाईँले बिस्तार बिस्तार गर्दै 10 देखि लिएर 15 15 दिनमा चाहिँ तपाईले काँचो दाना दिन सक्नुहुन्छ। यसो गर्दाखेरि हाम्रो इन्धनको पनि दाउराको पनि जुन समस्या हुन्छ र त्यो पनि बचाउ भयो र तपाईले पकाएर दिने आफ्नो समयको पनि बचत हुन्छ।
0: हजुर, र पहिलेको सिस्टम गर्दाखेरि हाम्रो टाइम पनि वेस्ट हुँदै थियो, हाम्रो मेहनत पनि धेरै जाँदै थियो, आखिरी गाईलाई त काँचो चिज त दिने हो, काँचो चिज खाने हो, त्यसकारण हामीले काँचो दियौँ भने हाम्रो टाइम पनि सेभ भयो र एउटा हेल्दी फुड पनि गाईले पाउँछ। यस्तै प्रकारले हाम्रो सिक्किम सरकारले ग्रामीण भेगमा प्राय ठाउँमा नै हाम्रो भेटनेरी सेन्टरहरू खोलिदिनु भएको छ, उहाँले यो सुविधा प्राप्त गर्नुहुन्छ र यसमा गाउँतिर रहेको भेटनेरी सेन्टरमा के कस्ता सुविधाहरू विभागले दिइरहेको छ र उहाँहरूले त्यो सुविधा पाउनको लागि के कस्तो प्रकारले जाँदाखेरि उहाँले यो लाभ प्राप्त गर्नुहुन्छ, यस विषयमा पनि जानकारी राखिदिनुहोस्।
1: गाउँको भेटनेरी सेन्टरमा मुख्यत हाम्रो एकजना लाइफ स्टक एसिस्टेन्ट है र अरू प्यारा भेटनेरियनहरू त्यहाँनिर पोस्टेड हुनुहुन्छ र गाउँमा कुनै पनि गाईमा समस्याहरू आइहाले है उहाँहरूले चाहिँ के गर्नुहुन्छ भने तुरन्त उहाँहरूलाई सम्पर्क गर्नुभयो भने तपाईँको घर गाउँमै आएर चिकित्सा सेवा प्रदान गर्नुहुँदैछ र जति पनि विभागका कार्यक्रमहरू आउँछन् है र त्यो कार्यक्रममा चाहिँ प्राइमेरी चाहिँ के हुन्छ भने गाउँमा कुनै कागज पत्र चाहिएमा है केही अब कार्यक्रम स्किमको कुनै लाभ लिनको लागि है तपाईँहरूलाई चाहिएमा चाहिँ उहाँहरूलाई सम्पर्क गर्दाखेरि है कुनै स्किमको बारेमा पनि उहाँहरूले भन्न सक्नुहुन्छ र चिकित्सा सेवा पुर्याइरहनु भएको छ र भ्याक्सिनेसनहरू जति पनि छ हाम्रो सेन्टरबाट भइरहेको छ अनि कृत्रिम गर्भाधान एआईको लागि पनि त्यही भेटनेरी सेन्टरहरूबाट नै सेवाहरू पुगिरहेको छ।
0: हजुर, विभागले धेरै प्रकारको प्रोग्रामहरू ल्याएर हाम्रो पशु व्यवसाय गर्नेहरूलाई धेरै सुविधा दिएको छ, उहाँलाई धेरै ट्रेनिङ अवेरनेस प्रोग्रामदेखि लगेर मेडिकल चेकअप गाईहरूको त्यस्तो पनि सुविधा राखिदिनु भएको छ र विशेष गरी हामी आज गाई बस्तुमा लाग्ने बिमारको विषयमा पनि कुराकानी गरौं है र यस विषयमा कुराकानी गर्दाखेरि हजुरहरूले अहिलेसम्म महसुस गर्नुभएको र तपाईँहरूले अब गाउँ बस्तीमा गएर जुन यथार्थ रूपमा तपाईँहरूले भोग्नुभएका समस्याहरू के कस्ता हुने गर्दछन् गाई बस्तुमा लाग्ने बिमारहरू र त्यसको निवारण कस्तो प्रकारले उहाँले गर्नुहुन्छ र विभागको तर्फबाट उहाँहरूलाई के कस्तो सुझावहरू दिनुहुन्छ, कस्तो प्रकारले घरेलु तरिकाले गर्नु भन्नुहुन्छ अथवा नयाँ मेथड अफ टेक्नोलोजीले गर्नु भन्नुहुन्छ, यस विषयमा पनि जानकारी प्रस्तुत गरिदिनुहोस्।
1: हजुर, पशुधनमा लाग्ने रोगहरू त थुप्रै छन् है र म विशेष एक दुईवटा हामीले भोगेका है गाउँमा जाँदाखेरि है फिल्डमा बेसी जस्तो लाग्ने है हामीले दुधालु पशुमा दुधालु गाईमा चाहिँ भर्खर ब्याएको गाईहरूमा चाहिँ लाग्ने के चाहिँ समस्या हामीले देखेका छौँ र त्यसले चाहिँ कस्तो असर गर्दछ त्यस विषय भन्छु है। जस्तै गाई ब्याएपछि दानाको तालमेल राम्रोसँग नमिल्दाखेरि हुने एउटा विशेष बिमारीको बारेमा म तपाईँहरूलाई भन्छु, त्यो चाहिँ भुँडी फुलिने बिमारी है ब्लोट भनिन्छ र ब्लोट चाहिँ भुँडी फुलिने बिमारी चाहिँ गाईको चाहिँ पेटको पहिलो भागमा चाहिँ अत्याधिक ग्यास जम्मा हुँदाखेरि चाहिँ बाहिर ननिस्किँदाखेरि चाहिँ गाईले सामान्यत उघ्राएर ग्यासहरू बाहिर निस्किन्छ र उघ्राउनु पनि बन्द हुँदाखेरि चाहिँ के हुन्छ भने पेट फुल्ने समस्या देखा पर्छ है र समस्या एउटा हुन्छ र गाईमा चाहिँ विशेष ब्याएको भर्खर ब्याएको गाईमा र ब्याएर थुप्रै दिन भएकोमा पनि किन नहोस् है र गाईमा चाहिँ एउटा सामान्यत पेट फुल्ने बिमारी चाहिँ हामीले देखेको छौ र यो चाहिँ के हुन्छ भने चाहिँ अचानक यसमा लक्षणहरू के हुन्छ भने देब्रेपट्टिको कुइना पछाडिको भाग चाहिँ के हुन्छ भने एकदमै अस्वाभाविक रूपमा चाहिँ फुलिन्छ र सास फेर्न गाह्रो हुन्छ, बेचैन हुन्छ र गाई पटक पटक उठबस गर्छ, दाना पानी खान छोड्छ, मुखबाट राल बग्छ र गम्भीर अवस्था भएर चाहिँ गाई के हुन्छ भने लडेर बसेको हुन्छ र यो पेट फुल्ने बिमारी चाहिँ कसरी चाहिँ हुँदैछ भनेर चाहिँ तपाईँहरूलाई भन्न चाहन्छु है। यो एकदमै कमन हामीले देखिरहेको छौँ दुधालु पशुमा गाईमा चाहिँ देखिरहेको छौ। यो चाहिँ कसरी हुँदैछ भन्दाखेरि चाहिँ दाना पानीको सन्तुलन नमिल्दाखेरि हुँदैछ र कोही बेला चाहिँ के हुँदैछ भने गाउँमा सामान्यत आलुको सिजन छ, आलु सुन्तला भयो, नस्पाती भयो, अम्बक भयो र यस्ता पदार्थहरू गाईलाई है यस्तो चिजहरू चाहिँ हामीले गाईलाई त्यसै खानको लागि कृषकहरूले दिएको पाउँछौ र त्यो चाहिँ गएर घाँटीमा फसिँदाखेरि चाहिँ गाईले उघ्राउन नसकेर एकदमै पेट फुलेर चाहिँ समयमै चिकित्सा नपुगे मृत्युसम्म हुन सक्छ र अर्को चाहिँ दाना सामान्यत ब्याएको गाईमा हामीले के देख्छौ भने चाहिँ दाना जस्तै चेख्ला भयो है मकैको चेख्ला भयो र यस्तो चाहिँ हाइली फर्मेन्टेबल कार्बोहाइड्रेट भनिन्छ, यो चाहिँ भित्र गएर एकदमै छिटो डाइजेस्ट हुँदाखेरि चाहिँ त्योबाट चाहिँ एसिड उत्पन्न हुँदाखेरि चाहिँ पेट एकदमै फुलिन्छ, उघ्राउन सक्दैन है।
0: यो गाईमा लाग्ने रोगको लक्षणहरू है। कृषकहरूले आफ्नो पशुधनलाई सुरक्षित राख्नको लागि के कस्ता उपायहरू अप्नाउनु पर्ने हुन्छ विशेष गरी के कस्ता कुरामा चाहिँ उहाँहरूले ध्यान दिनुपर्छ, जस्तै खाने कुरामा भन्नुभयो है, गाईलाई दिने फिडिङमा भयो, खोले पानीमा, त्यसै गरी बस्ने कुरामा, सरसफाइमा पनि ध्यान दिनु पर्यो होला। यस विषयमा विशेष गरी के कुरा रहेछन् यो पनि उहाँहरूलाई जानकारी राखिदिनुहोस् न।
1: पशुलाई एउटा त अब गोठको राम्रो व्यवस्थापन हुनु पर्यो है, र अर्को दाना पानीको मैले अघि एउटा सानो विषय राखे है, पेट फुलिने बिमारी यो पनि एउटा दानाको तलमाथि हुँदा हुन्छ, र दुधालु पशुलाई सन्तुलित आहारको जरुरत पर्छ, जस्तै सुक्खा पराल भयो, हरियो घाँस भयो, त्यहाँबाट दाना पनि सन्तुलित मात्रामा राख्नु पर्ने हुन्छ। त्यसो गर्दाखेरि मात्रै दुध त एउटा भयो र पशु पनि स्वास्थ्य

0: रहन्छ र अर्को चाहिँ समय समयमा जुगाको दबाई खुवाउनु पर्ने हुन्छ। जस्तै बाछा ब्याछी ब्याएपछि 21 दिनदेखि लिएर 30 दिन भित्रमा जुगाको दबाई अनिवार्य रूपमा दिनुहोस् र दुने गाई छ भने तपाईँको 6-6 महिनामा जुगाको दबाई दिइरहनु भयो भने इन्डाइजेसनको समस्या जस्तै डायरिया हुने। अनि अर्को चाहिँ मिनरल मिक्सचर है, समय समयमा हाम्रो पहाड़ भएकोले वर्षा धेरै हुनाले गर्दाखेरि चाहिँ हाम्रो घाँसहरूमा चाहिँ मिनरलको खनिज पदार्थको कमी हुन जान्छ र तपाईँले मिनरल मिक्सचर पनि पशुको सधैँको आहारमा तपाईँले हाल्नुभयो भने है सधैँ प्रयोग गर्नुभयो है मिनरल मिक्सचर पनि दिने गर्नुभयो भने चाहिँ धेरै टेवा पुग्न जान्छ। र अर्को आफ्नो दुधालु पशुलाई गाई तपाईँको बाख्रा सुँगुर सबैलाई है अहिले सरकारको तर्फबाट इन्स्योरेन्स पोलिसीहरू गरिँदैछ र तपाईँहरू सबैले इन्स्योरेन्स गरिदिनुहोस्। त्यसो गर्दाखेरि पशु तपाईँको केही भइहालेको खण्डमा पनि है तपाईँको व्यवसाय ठप्प हुँदैन है र
1: व्यवसाय राम्रोसँगले
0: राम्रोसँग सुचारू रूपमा चलेर जान्छ व्यवसाय र इन्स्योरेन्स गरेर राख्नुहोस्।
1: हजुर, र विभागको तर्फबाट अहिले धेरै प्रकारको यस्तै मेडिकल चेकअप गर्ने है पशुधनको इन्स्योरेन्स गर्ने हाम्रो पशुधनको पञ्जीकरण है रेजिस्ट्रेसन गर्ने एआई गर्ने धेरैवटा प्रोग्रामहरू छ र कतिजना हाम्रा कृषकहरूले चाहिँ इन्स्योरेन्स कहाँ गएर गर्ने कसरी गर्ने भन्ने यस विषयमा पनि उहाँहरू कम जानकारी अथवा अनभिज्ञ हुनुहुन्छ र उहाँहरूले कस्तो प्रकारले कोसँग सम्पर्क गर्नुपर्छ भन्ने विषयमा पनि जानकारी छोटकरीमा प्रस्तुत गरिदिनुहोस्।
0: इन्स्योरेन्स गर्नका लागि तपाईँले नजिकैको भेटेनरी सेन्टरमा सम्पर्क गर्न सक्नुहुन्छ। नजिकैको जहाँ पशु चिकित्सक भेटेनरी अफिसर जहाँ पोस्टेड हुनुहुन्छ है उहाँलाई सम्पर्क गर्नुभयो भने तपाईँको इन्स्योरेन्सको बारेमा विस्तृत जानकारी पाइहाल्नुहुन्छ, कसरी गर्ने के गर्ने है। र विशेष त पशुमा पशु आधार ट्याग चाहिँ एयर ट्याग कानमा जो लगाइएको छ है अहिले त्यो सुचारू रूपमा चलिआएको छ र पशुको चाहिँ इन्स्योरेन्स एयर ट्याग गरेको पशुको चाहिँ तपाईँको इन्स्योरेन्स सजिलो हुन्छ र इन्स्योरेन्स चाहिँ तपाईँको एआई कृत्रिम गर्भदान गर्दाखेरि पनि एयर ट्याग गरिएको हुन्छ र अरू इन्स्योरेन्स स्किममा पनि अरू थ्रुबाट पनि एयर ट्यागिङ गरेको हुन्छ र विशेष चाहिँ पशु आधार है यो छ भने अनि फोटोहरू पशुको फोटोहरू खिच्नुहुन्छ फोटोहरू चाहिन्छ र कागजहरू के जरूरी पर्छ तपाईँको त्यो चाहिँ नजिकैको पशु चिकित्सा सेन्टर है भेटेनरी सेन्टर अथवा पशु चिकित्सक भेटेनरी अफिसरले चाहिँ तपाईँको विस्तृत जानकारी दिन सक्नुहुन्छ।
1: यस्तै प्रकारले अब विभागको धेरैवटा कार्यक्रम छन्, यसमध्ये हाम्रो विभागमा सिक्किम सरकारको यो एनिमल हस्बेन्ड्री र भेटनेरी सर्भिसमा केन्द्रीय सरकारका स्किमहरू के कस्ता रहेका छन् र राज्य स्तर है स्टेट स्पोन्सर स्किम र सेन्ट्रल स्पोन्सर स्किम के कस्ताहरू छन् यस विषयमा पनि जानकारी राखिदिनुहोस्।
0: र सेन्ट्रल्ली स्पोन्सर्ड स्किमबाट अवेरनेस प्रोग्रामहरू राखिन्छ है अवेरनेस प्रोग्रामहरू चलिआएको छ र नेशनल लाइफ स्टक मिसन अन्तर्गत हुन्छन् है पशुपालन विभागमा जति पनि कार्यक्रमहरू जति पनि स्किमहरू हुन्छ नेशनल लाइफ स्टक मिसनको थ्रुबाट थुप्रै स्किमहरू हुन्छ र अहिले चलिरहेको चाहिँ इन्स्योरेन्सको स्किम छ है नेशनल लाइफ स्टक मिसनबाट जस अन्तर्गत चाहिँ 85% चाहिँ गभर्मेन्टको सेयर रहन्छ है इन्स्योरेन्समा र 15% चाहिँ फार्मरले चाहिँ त्यसको पेमेन्ट गर्नुपर्ने हुन्छ र एकदमै यो शुल्क एकदमै कम्ती रहेको छ र यसमा चाहिँ अहिलेको स्थितिमा चाहिँ सुँगुर बाख्रा र भेडामा चाहिँ इन्स्योरेन्स भइरहेको छ र अर्को चाहिँ गाईको इन्स्योरेन्स चाहिँ अब चाँडै नै हामी शुरू गर्नेवाला छौ विभागको तर्फबाट।
1: यस्ता जानकारी लिनु परे हाम्रा ग्वालाहरू अथवा जो पशु व्यवसाय गर्ने महानुभाव हुनुहुन्छ उहाँहरूले चाहिँ नजिकैको भेटनेरी सेन्टर या त भेटनेरी अफिसबाट चाहिँ यो जानकारीहरू प्राप्त गर्न
0: नजिकैको भेटनेरी सेन्टर तथा पशु चिकित्सा अधिकारी हुनुहुन्छ है हाम्रो पोस्टेड हुनुहुन्छ अहिले थुप्रै जना हुनुहुन्छ र उहाँहरूबाट सोझै सम्पर्क गर्न सक्नुहुनेछ। उहाँहरूले के कस्तो इन्स्योरेन्स पनि उहाँहरूले नै पशु चिकित्सा अधिकारी भेटनेरी अफिसरले नै गराइदिनुहुनेछ।
1: गाउँ बस्तीमा कोही समयमा अब गाई ब्याएको बेलामा जस्तै गाईलाई डायरिया हुने थुनेलो हुने गाईलाई ज्वरो आउने यस्तो धेरै प्रकारका बिमारहरू उहाँहरूले महसुस गर्नु भएको छ फेस गर्दै आइरहनु भएको छ र उहाँहरूलाई यो बिमार सम्बन्धी घरेलु उपाय अथवा उहाँहरू एकैचोटि कतिजना भेटनेरी सर्भिसमा आउन सक्नुहुन्न र उहाँहरूलाई प्राथमिक उपचार चाहिँ के गर्न सक्नुहुन्छ यस विषयमा पनि जानकारी राखिदिनुहोस्।
0: अहिलेको समयमा है एन्टिबायोटिकको युज कमी गर्नको लागि है एन्टिबायोटिक रेजिस्टेन्स कम्ती होस् भनेर एन्टिबायोटिक रेजिस्टेन्स एकदमै गम्भीर समस्या रहेको छ र सोझै परामर्श नलिकन एन्टिबायोटिक दबाईहरू कुनै हाम्रो पशुहरूलाई नदिने भन्ने म अनुरोध गर्छु है हाम्रो जति पनि कृषक वर्गलाई म यो भन्न चाहन्छु सोझै एन्टिबायोटिक नदिनुहोस् र सामान्यत म तपाईँहरूलाई साझा गर्न चाहन्छु है जस्तै तपाईँको पशुलाई अचानक डायरिया भयो र यो चाहिँ प्राथमिक उपचारका लागि फर्स्ट एडको लागि तपाईँले अचानक भइहालेको खण्डमा चाहिँ तपाईँले यो प्रविधि तपाईँले अप्नाउन सक्नुहुन्छ। जस्तै घरमै रहेको सबै कुरा यो घरमै पाइन्छ है जस्तै मेथी घरमा पाइन्छ है डायरिया भइहालेको खण्डमा 10 ग्राम मेथी एउटा प्याज र एक पोटी लसुन जीरा 10 ग्राम हल्दी 10 ग्राम करी पत्ता 1 मुठी पोस्ता दाना 5 ग्राम कालो मरिच 10 ग्राम हिंग 5 ग्राम र गुड 100 ग्राम र के गर्ने भने चाहिँ जति पनि मेथी छ हिंग छ पोस्ता दाना छ जति पनि यो दानाहरू भएको यहाँ मैले बताएको छु यो सबै दानाहरूलाई चाहिँ भुट्ने है भुटेर चाहिँ अलिकति सेलाएर यसलाई पिस्ने र पिसेर चाहिँ के गर्ने भने चाहिँ गुड पगालेर यसलाई मोलेर लड्डुको आकारमा तपाईँले राख्ने है र यो चाहिँ तपाईँले के गर्ने भने चाहिँ सानो सानो डल्लो बनाएर लड्डुको आकारमा बनाएर चाहिँ एक एकवटा लड्डु चाहिँ तपाईँले 1-3 दिनसम्म है एक दिनमै पनि थामिन सक्छ सामान्य त डाइरिया है र 3 दिनसम्म तपाईँले प्रयोगमा ल्याउनु भयो भने सामान्य डाइरिया तपाईँको कुनै इन्डाइजेसन भएको छ है त्यो कारणले भएको डाइरियाहरू जाती हुन सक्छ।
1: विभागले हाम्रो कृषक वर्गहरूको लागि धेरै प्रकारको सेवा प्रदानहरू गर्नुहुन्छ र त्यसमध्ये पनि हजुरहरूले धेरै प्रकारको चुनौतीहरू सामना गर्नुपर्ने हुन्छ त्यति काम गर्दा गर्दै पनि र हजुरहरूले आफूले महसुस गर्नु परेका चुनौतीहरू के कस्ता छन् यो पनि हाम्रा श्रोतामाझ साझा गराइदिनुहोस्।
0: हामीले फिल्डमा जाँदाखेरि ट्रिटमेन्ट गर्नु जाँदाखेरि सामान्यत अब हामी जस्तो पनि सिचुएसनमा है जस्तै पानी झरी भयो चर्को घाम भयो त्यस्तोमा पनि हामी पुगेको छौँ रात बिहान पनि तपाईँहरूको सेवामा आफ्नो अब पारिवारिक जीवनलाई पनि पर राखेर हामी हमेसा कृषक वर्गको सेवाका लागि है पशुको सेवाका लागि बिहान दिउँसो बेलुका कुनै पनि नभए पनि पशु त कुनै समय पनि बिमारी हुन सक्छ राति मध्य रातमा पनि बिमार हुन सक्छ एका बिहानै पनि बिमार हुन सक्छ र जुनै समय पनि बिमार हुन सक्छ पानी झरी वर्षा याम केही नभनी हामी पशु चिकित्सकहरू घर घरमा है हाम्रो पशु हस्पिटलमा जस्तै मान्छे जस्तो है हस्पिटलमा आफ्नो बिमारी लिएर आउँदैन र हामी पशु चिकित्सक चाहिँ घर घरमा पशु सेवा पुर्याउन हामी पुगिरहेका नै छौँ।
1: यस्तो निस्वार्थ भावले आफ्नो कामलाई पनि परसारेर तपाईँहरूले एउटा सेवाको भावनाले कामहरू गर्नुहुन्छ भने उहाँहरूकोबाट तपाईँहरूलाई प्रतिक्रिया चाहिँ के कस्तो रहेको छ तपाईँहरूप्रति?
0: हामी पशु चिकित्सक प्रति सदैव आभारै रहेको पाउँछौ है जति कृषक वर्ग जति हामी ट्रिटमेन्ट गर्न जान्छौँ हाम्रो निस्वार्थ भावनाले हामी जति सेवा पुर्याइरहेका छौँ एकदमै हामीलाई धन्यवादै दिनुभएको हामीलाई कृतज्ञता नै व्यक्त गर्नुभएको हामी पाउँछौँ।
1: हजुर र उहाँहरू तपाईँहरूको सेवा प्रति कतिको सन्तुष्टि हुनुहुन्छ कतिको सेटिस्फाई मान्नुहुन्छ?
0: उहाँहरू पशु चिकित्सकको सेवा प्रति उहाँहरू थ्याङ्कफुलै हुनुहुन्छ है उहाँहरू धेरै धन्यवादी नै रहेको हामी पाउँछौँ।
1: हजुर र आउने दिनमा विभागको जनसाधारणलाई फाइदा हुने कार्यक्रम के कस्ता रहनेछन् अथवा के कस्ता रहेका छन् यस विषयमा पनि अवगत गराइदिनुहोस्।
0: आउँदा दिनहरूमा कृषकहरूको लागि है पशुपालकहरूको लागि डेरी थुप्रोले गरिरहनु भएको छ र गाईको पनि हाम्रो इन्स्योरेन्स स्किम आइरहेको छ अहिले सुचारू रूपमा चलिरहेको मोबाइल भेटेनरी क्लिनिक पनि छ चाहिँ राम्रोसँगले चलाएर लाने योजनाहरू रहेको छ है मोबाइल भेटेनरी क्लिनिक विभिन्न वितरण कार्यक्रमहरू पनि है कृषि अगाडि बढाएर लानुहोस् भनेर कृषकलाई टेवा पुर्याउनको लागि विभिन्न वितरण कार्यक्रमहरू पनि सुचारू रूपमा अब आइरहेका छन्।
1: हजुर कृषि तथा पशुपालन क्षेत्रमा पनि विभागले धेरै धेरै नयाँ नयाँ फाइदामूलक कार्यक्रमहरू ल्याएर उहाँहरूको आय स्रोत बढाउनको लागि धेरै कार्यक्रमहरू लिएर आउनुहुँदैछ र सिक्किमको सन्दर्भमा हेर्नु पर्दाखेरि हाम्रो गाउँ समाजमा कृषि तथा पशुपालन क्षेत्र एउटा ग्रामीण स्तरको एउटा आर्थिक आय स्रोत पनि मान्न सकिन्छ त्यसकारणले सरकारले पनि भरमग्दुर प्रयास गरेर यसलाई अघि बढाएर लगिरहनु भएको छ र हामी कार्यक्रमको अन्त्य अन्त्यमा पुगेका छौँ र जाँदा जाँदै हजुर एउटा विभागीय अधिकारी भएको नाताले अहिलेको पढे लेखेका भाइ बहिनी अथवा गाउँ समाज जति पनि पशुपालन व्यवसाय गरेर आउनु हुने हाम्रा दाजुभाइ दिदी बहिनीहरूलाई विभागको तर्फबाट के सल्लाह सुझाव दिन चाहनुहुन्छ यो पनि छोटकरीमा बताइदिनुहोस्।
0: अहिले नयाँ भाइ बहिनीहरूलाई के सुझाव दिन चाहन्छु विभागको तर्फबाट भन्ने चाहिँ एनिमल हस्बेन्ड्री चाहिँ एउटा इम्प्लोइमेन्ट जेनेरेटिङ विभाग हो अहिले चाहिँ कृषि बागवानी पशुपालन चाहिँ धेरै नै कम्ती भएको देख्न पाउँछौ र यो चाहिँ अगाडि बढाएर लाने चाहिँ अबको कर्णधार तपाईँहरू नै हुनुहुन्छ युवाहरू नै हुनुहुन्छ र इम्प्लोइमेन्टको पनि एउटा आर्थिक अवस्थाको सुधारको लागि पनि युवाहरू अगाडि आउनुपर्ने देखिन्छ जस्तै पशुपालनमा भन्नुपर्दाखेरि डेरी गर्नुभयो भने यसको मार्केट कहिले पनि खाने कुराको मार्केट कहिले पनि तल झरेर जाँदैन र जति पनि प्रोडक्सन तपाईँहरूले निकाल्नुहुन्छ है र यसको चाहिँ मार्केट छ है मार्केटिङ राम्रो हुन्छ त्यसले गर्दाखेरि खानेकुराको कहिले पनि मार्केट डाउन नहुने हुँदाखेरि चाहिँ पशुपालन व्यवसाय तपाईँहरूले गर्नुभयो भने कुखुरा पालन गर्नुभयो बाख्रा पालन गर्नुभयो भने यसको डिमान्ड सधैँ नै उच्च नै रहेको छ मिटको डिमान्ड उच्च नै रहेको छ कहिले पनि यहाँनिर जति पनि सिक्किमको मार्केट छ है यहाँ हाम्रो पर्यटकहरू धेरै आउने हुनाले गर्दाखेरि है कहिले पनि मार्केट चाहिँ डाउन हुँदैन र त्यसले चाहिँ आर्थिक अवस्था सुधार गर्नको लागि युवाहरू पशुपालनमा धेरै ध्यान पुर्याउनु भयो भने चाहिँ युवाहरू अघि बढेर पशुपालन अप्नाउनु भयो भने धेरै लाभ हुन जानेछ।
1: हजुरले आज हाम्रो ग्रामीण भेगमा रहेर जति पनि पशुपालन व्यवसाय गर्दै आइरहनुहुने कृषि पेसा अप्नाउनु हुनेलाई पशुधन कसरी हामीले अघि बढाउन सकिन्छ, कसरी यसबाट आय आर्जन गर्न सकिन्छ भन्ने विषयमा धेरै जानकारीहरू प्रस्तुत गरिदिनु भयो र हाम्रा कृषकहरूले यस कुरालाई अनुसरण गरेर अघि बढे सायदै उहाँहरूको आय स्रोत अवश्य राम्रो हुनेछ। र आज हजुरले आफ्नो बहुमूल्य समय हाम्रो आकाशवाणी गान्तोकलाई दिएर जानकारीहरू प्रस्तुत गरिदिनु भएकोमा हामी आकाशवाणी गान्तोक परिवारको तर्फबाट हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र आउने दिनमा विभागले यस्तै जनमुखी कार्यक्रमहरू अघि लिएर हाम्रा कृषक पशुपालन क्षेत्रमा लागि पर्नु भएका दाजुभाइहरूलाई धेरै यस्ता अवसरहरू प्रदान गर्नेछ भन्ने हामी अपेक्षा पनि राख्दछौँ। र यसै जानकारीका साथसाथै हाम्रो ग्रामीण कार्यक्रमको निर्धारित समय पनि पूरा हुन लागेको छ। भोलि फेरि यस्तै अन्य विषयवस्तुका जानकारीहरू लिएर पुनः उपस्थित हुने नै छौँ। तबसम्मलाई भने म कार्यक्रम सञ्चालक धर्मदास शर्मा पनि कार्यक्रमबाट बिदा चाहन्छु। हवस् त, नमस्कार, शुभरात्री।

0: यार कोई ऐसी लाइफ इंश्योरेंस पॉलिसी बताओ जिसमें कम प्रीमियम हो, बोनस भी अच्छा मिले और भरोसे वाला भी हो।
1: PLI है ना?
2: सरकारी कर्मचारी के साथ साथ सभी प्रोफेशनल, ग्रेजुएट और डिप्लोमा होल्डर्स ले सकते हैं PLI पॉलिसी का फायदा, और साथ में पोस्टल डिपार्टमेंट का भरोसा भी। अपने नजदीकी पोस्ट ऑफिस से आज ही संपर्क करें या लॉग इन करें indiapost.gov.in पर।
3: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
4: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
3: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समय माने बुझाउने अनुरोध छ।
4: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
3: फारम ECINET एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
4: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
5: हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। श्रोता, यो सुन्नुहोस् मौसम सम्बन्धी जानकारी। मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार आजको अधिकतम तापमान 23.7 डिग्री सेल्सियस, न्यूनतम तापमान 17.4 डिग्री सेल्सियस अनि वर्षा 10.4 मिलिमिटर सेकेण्ड रेकर्ड गरिएको छ भने आउँदो 24 घण्टासम्म मौसमबारे पूर्वानुमान लगाउँदा आकाशमा सामान्य बादल छाइरहन साथै मेघ गर्जन सहित वर्षा हुने सम्भावना जनाएको छ। हामी आकाशवाणी गान्तोकबाट बोलिरहेको छौं। श्रोता, यो सुन्नुहोस् अब सो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 6:40, 6:45 अनि 6:50 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6:55 सुन्नुहुनेछ विज्ञानवार्ताको कार्यक्रम, विषय रहेको छ पर्यावरणको स्वच्छता हाम्रो दायित्व। र यसै गरी 7:05 लिएर उपस्थित हुनेछौ श्रोताहरूको अनुरोधमा आधारित कार्यक्रम नेपाली अनुरोध संगीत। भनी 7:10 देखि 7:45 सुन्नुहुनेछ एक विशेष श्रृंखला आतंकवाद। 7:25 सुनाउनेछौ नेपाली भाषामा समाचार। भनी 7:35 प्रस्तुत गर्नेछौ पाश्चात्य संगीतको कार्यक्रम। 8:05 प्रस्तुत गर्नेछौ कार्यक्रम गीत गजल। भने 8:30 लिएर उपस्थित हुनेछौ शास्त्रीय संगीतको कार्यक्रम सुर संसार। 8:45 अनि 9:00 आकाशवाणीको दिल्ली केन्द्रबाट समाप्रसार गरी सुनाउनेछौ समाचार क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा। 9:15 सुन्नुहुनेछ स्पटलाइट अनि 9:30 मनिटक। र यसै गरी 10:00 प्रस्तुत गर्नेछौ कार्यक्रम हिन्दी फिल्म सङ्ग्स अन्तर्गत विभिन्न हिन्दी गीतहरू। श्रोता, यो थियो अब सो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। सो पूरा भयो। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। श्रोता, अब यो सुन्नुहोस् भोलि प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। बिहान 6:30 हामी उपस्थित हुनेछौ मंगल ध्वनिका साथमा। 6:35 प्रस्तुत गर्नेछौ भक्तिमय कार्यक्रम भक्ति प्रभात अन्तर्गत विभिन्न भजनहरू। भनी 6:55 अनि 7:00 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमैले समाचार संस्कृत अनि हिन्दी भाषामा। 7:05 प्रस्तुत गर्नेछौ कार्यक्रम गोल्डन मेलोडिज। र 7:35 लिएर उपस्थित हुनेछौ जानकारीमूलक कार्यक्रम प्रणाम सिक्किम। भने 8:00 र 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 8:30 सुनाउनेछौ उत्तर पूर्वीय केन्द्र सिलङबाट अंग्रेजीमा समाचार। यसै गरी 8:40 प्रस्तुत गर्नेछौ कार्यक्रम गीतिमाला अन्तर्गत विभिन्न नेपाली आधुनिक गीतहरू। नौ बजे सुनाउनेछौ मुख्य समाचार भने 9:02 प्रस्तुत गर्नेछौ कार्यक्रम चित्रञ्जली। 9:30 सुनाउनेछौ कार्यक्रम स्वास्थ्य सल्लाह। भने 10:00 पुनः सुनाउनेछौ मुख्य समाचार। र 10:00 दुई मिनटमा प्रस्तुत गर्नेछौ कार्यक्रम ताजेतरानी। यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारीक 19 जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ योग गरौ निरोग बनौ। यस योग विषय अधिक जानकारी दिन भनी स्टुडियोमा उपस्थित रहनुहुनेछ योग प्रशिक्षक श्री रामप्रसाद पौडेल। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 19 तारीक जुन 2026 शुक्रबार साँझ 6:05 सूचना पूरा भयो।
1: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। सिक्किमको दुई दिने आधिकारिक भ्रमणमा रहनुभएकी भारत सरकारकी सूक्ष्म साना तथा मझौला उद्यम एमएसएमई एवं श्रम तथा रोजगार राज्यमन्त्री शोभा करन्दलाजेले आज ईपीएफओ गान्तोकको भ्रमण गर्नुभयो अनि एमएसएमई डीएफओ गान्तोकको वार्षिक सफलता प्रतिवेदन 2025-26 को अनावरण गर्नुभयो। वहाँले ईपीएफओ कार्यालय गान्तोकमा बिरूवा पनि रोप्नुभयो। राज्यमन्त्रीले त्यहाँ प्रयास पेन्सन वितरण कार्यक्रममा भाग लिनुभयो। प्रयास पहलको उद्देश्य पेन्सन लाभहरूको समयमै वितरणलाई सहज बनाउनु र कर्मचारी पेन्सन योजना अन्तर्गत लाभार्थीहरूलाई सहयोग प्रदान गर्नु हो। त्यसपछि वहाँले स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा अर्किडेरियमको भ्रमण गर्नुभयो। तत्पश्चात सुश्री करन्दलाजेले मीडिया तथा बौद्धिक दीक्षान्त समारोहमा भाग लिनुभयो। त्यसमा वहाँले भन्नुभयो,
6: प्रधानमन्त्री जी किधर किधर जाते हैं विदेश में टीवी देखना चाहिए। उधर का प्रधानमन्त्री आके रेड कार्पेट स्वागत देखे हमारा प्रधानमन्त्री जी को स्वागत करते हैं। ये देश का इज्जत को प्रधानमन्त्री जी बढ़ाया, ये हमारा लिए बहुत बड़ा बात है।
1: सिक्किम भाजपा एकाईका अध्यक्ष डीआर थापा र सिक्किम सरकारका ग्रामीण विकास मन्त्री अरूण कुमार उप्रेती पनि आजको कार्यक्रममा उपस्थित थिए। भोलि रानीपुलमा प्रगति पथ यात्रामा भाग लिने राज्यमन्त्रीको कार्यक्रम रहेको छ। जोरथाङको डाँडागाउँ स्थित वार्ड नम्बर 3 अवस्थित श्री सत्यसाई निलयम मन्दिरमा ठूलो आगलागीको घटना भएको छ, जसले गर्दा पूजास्थलको भित्री भागमा व्यापक क्षति पुगेको छ। आगलागीको सही कारण अज्ञात छ र सम्बन्धित अधिकारीहरूद्वारा यस विषयमा अनुसन्धान भइरहेको छ। दमकल तथा आपातकालीन सेवाका कर्मचारीहरूको द्रुत कार्यवाहीले आगो नियन्त्रणमा ल्याउन मदत गर्यो। घटना लगत्तै क्षेत्रका विधायक मदन सिन्चुरी नेतृत्वको टोलीले स्थितिको मूल्यांकन गर्न स्थलको भ्रमण गर्यो। मुख्यमन्त्री प्रेमसिंह तामाङलाई घटनाबारे जानकारी गराइएको छ। दुर्भाग्यपूर्ण घटनाप्रति व्यक्तिगत रूपमा आफ्नो चिन्ता व्यक्त गर्दै श्री तामाङले यस कठिन समयमा सबै सम्भव सहयोगको आश्वासन दिनुभएको छ। राज्यको पर्यटन क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धिमा सिक्किम पर्यटनलाई गोवामा आयोजित इण्डिया टुडे पर्यटन सर्वेक्षण र पुरस्कार 2026 प्रतिष्ठित मोस्ट इन्स्टाग्रामेबल ल्याण्डस्केप हेयरपिन बेन्ड्स नियर जुलुक सिक्किम पुरस्कारबाट सम्मानित गरिएको छ। यो पुरस्कार पूर्वी सिक्किमको जुलुक नजिकैको प्रतिष्ठित हेयरपिन बेन्डको असाधारण प्राकृतिक सौन्दर्य र मनोहारी दृश्यको निम्ति प्रदान गरिएको हो, जुन यसका रमणीय हिमाली दृश्यहरूका लागि एक प्रसिद्ध गन्तव्य हो र देशको सबैभन्दा धेरै फोटो खिचिने परिदृश्यहरूमध्ये एक हो। यो मान्यताले यात्रा गन्तव्यको रूपमा सिक्किमको बढ़दो महत्वलाई प्रकाश पार्छ र दिगो तथा प्रयोगात्मक पर्यटन प्रवर्धन गर्ने राज्यको प्रतिबद्धतालाई जोड़ दिन्छ। यो पुरस्कार भारत सरकारका केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावत र गोवाका मुख्यमन्त्री डाक्टर प्रमोद सावन्तले प्रदान गरेका थिए। पुलिस महानिदेशक र पुलिस महानिरीक्षकहरूको सम्मेलनको क्रममा जारी निर्देशनहरूको पालना गर्दै पीएम राहत योजना अन्तर्गत सड़क सुरक्षा, आपातकालीन प्रतिक्रिया समर्थन प्रणाली र दुर्घटना लाभ सम्बन्धी मंगन चालक संघका लागि एएसपी मंगनको नेतृत्वमा मंगन पुलिस चौकीमा एक जागरूकता सत्र आयोजना गरियो। कार्यक्रमको क्रममा सहभागीहरूलाई सड़क सुरक्षाका विभिन्न पक्षहरू, जिम्मेवार ड्राइभिङ अभ्यासहरू, यातायात नियमहरू र दुर्घटनाहरू कम गर्न सड़क सुरक्षा उपायहरूको पालनाको महत्वबारे सचेत गराइएको थियो। पोषण 2.0 अन्तर्गत पोषण भी पढ़ाई भी सम्बन्धी 5 दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन दिन गेजिङ ग्रामीण परियोजनाद्वारा पर्यवेक्षकहरू, आँगनवाड़ी कार्यकर्ताहरू र अधिकारीहरूको उत्साहजनक सहभागितामा सफलतापूर्वक आयोजना गरियो। यसको उद्देश्य खेल आधारित र गतिविधि आधारित सिक्ने तरिकाहरू मार्फत आँगनवाड़ी केन्द्रहरूमा प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षालाई सुदृढ पार्नु हो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
7: नम्बङ सुतरी गोक्तोकमा अलङ्लेन्सु सेनो ओ अंगे रंकुब्लम।

सल्फर हेक्साफ्लोराइड यी ग्यासहरूलाई ग्रीन हाउस ग्यास पनि भनिन्छ। यी मध्ये मुख्य हुन् कार्बन डाइअक्साइड। हुन त पृथ्वीमा जीवन विकास र विस्तार गर्नमा अक्सिजनको जति महत्वपूर्ण भूमिका छ त्यति नै महत्वपूर्ण भूमिका कार्बन डाइअक्साइड ग्यासको पनि छ। सत्य कुरो त के छ भने यदि वायुमण्डलमा कार्बन डाइअक्साइड ग्यास नभएको भए यस धरतीमा जीवन विकास नै सम्भव हुने थिएन। यसका दुई मुख्य कारणहरू हुन्। प्रथम, यस धरतीलाई ग्रीन हाउस प्रक्रियाद्वारा न्यानो बनाइराख्न कार्बन डाइअक्साइडले मुख्य भूमिका खेल्दछ। दोस्रो हो, आज हामी जे जति पनि प्राकृतिक कार्बोहाइड्रेट खाइरहेका छौं त्यो सबै उद्भिदले फोटोसिन्थेसिस प्रक्रियाबाट वायुमण्डलको कार्बन डाइअक्साइडलाई अक्सिजनमा परिवर्तन गरेर पाउँदछौं। तर यदि वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा प्राकृतिक माग अनुरूप अधिक भए यसको असर विनाशकारी हुँदछ। ग्लोबल वार्मिङ यसको एउटा असर हो। पेट्रोलियम कन्जर्भेसन रिसर्च संस्थान भारत सरकारद्वारा प्रकाशित एक तथ्याङ्क अनुसार हामीहरूले 1960 2000 मिलियन मेट्रिक टन कार्बन डाइअक्साइड वायुमण्डलमा फ्याँक्यौं भने सन् 2000 यही मात्रा प्राय 6000 मिलियन मेट्रिक टन पुगिसकेको छ। कार्बन डाइअक्साइडको मुख्य स्रोत हो ऊर्जा उत्पादन केन्द्रहरूमा जलाइने तेल र कोइला। वन जंगल नष्ट भइरहेको कारणले पनि वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढ्दछ। जैविक वस्तुहरू कुहुँदा त्यहाँबाट मिथेन ग्यास निस्कन्छ जसले गर्दा वायु दूषित हुँदछ। अर्को ग्रीन हाउस ग्यास हो नाइट्रस अक्साइड। यस शताब्दीको शुरूमा पृथ्वीको जनसंख्या प्राय 600 करोड थियो भने सन् 2050 अन्ततिर यही संख्या 1200 करोड पुग्ने अनुमान लगाइएको छ। यसको अर्थ यही निकाल्न सकिन्छ कि प्रति वर्ष जनसंख्या प्राय 850 लाखको दरमा वृद्धि भइरहेछ। यस्तो बढ्दो जनसंख्याको खाद्य माग पूरा गर्न किसान वर्ग बढ़ी मात्रामा खाद उपयोग गरिरहेका छन्। यी खादहरू कुहुँदा त्यहाँबाट नाइट्रस अक्साइड ग्यास वायुमण्डलमा प्रवेश गर्दछ। हाम्रो यस्तो अनेकौं क्रियाकलापले गर्दा वायुमण्डलमा ग्रीन हाउस ग्यासको मात्रा बढ़िरहेछ जसको फलस्वरूप पृथ्वी र वायुमण्डलको तापमान दिनोदिन बढ़िरहेछ जसलाई ग्लोबल वार्मिङ भनिन्छ। यो हाम्रो निम्ति दुःखद सूचना हो। 1990 वायुमण्डलको तापमानलाई तुलनाको आधार बनाए 2025 वायुमण्डलको तापमान 1 डिग्री सेन्टिग्रेड वृद्धि हुनेछ। यो तापमान वृद्धि दरलाई कम गराउन असफल भयौं भने वायुमण्डलको तापमान 2050 2.3 डिग्री सेन्टिग्रेडको वृद्धि हुनेछ। यसरी प्राकृतिक मान भन्दा बढ़ी पृथ्वी र वायुमण्डलको तापमान वृद्धि भए यसको असर अप्रत्यक्ष रूपमा मान्छे र अन्य पशु प्राणीहरूमाथि पर्दछ। प्रथम, ग्लोबल वार्मिङको सिधा असर जलवायुमा पर्दछ। यसरी तापमान बढ्नाले नदी र समुद्रहरूबाट भइरहने बाष्पीयकरण वृद्धि हुँदछ, फलस्वरूप अधिक वर्षा हुँदछ। वर्षा अधिक हुनाले भल पहिरो जाने प्रक्रिया बढ्दछ अनि भूमि क्षय बढ़ी हुँदछ जसको कारण खेतीपातीमा कुप्रभाव पर्दछ। भूमण्डलमा गर्मीको अभिवृद्धिले गर्दा हिउँका पर्वतहरू पग्लदै जाँदैछन्। यसरी पग्लेको पानी बग्दै अन्तमा समुद्र र महासागरहरूमा पुग्दछ जसले गर्दा महासागरहरूका सतह माथितिर बढ़िरहेका छन्। विगत 18,000 वर्षभित्र महासागरहरूका सतह 120 मिटर जसो उभ आइसकेको छ अनि यस विषयका विशेषज्ञहरूका एउटा अनुमान अनुसार यस शताब्दीमा मात्रै महासागरहरू प्राय 60 सेन्टिमिटर बढ्नेछ। यसरी धरतीमा जल सतहमाथि आउँदा भल बाढ़ी मात्र नआएर यसको धेरै दूरगामी प्रभाव हामीमाथि पर्दछ। यति मात्र होइन, यी हिम पर्वतहरू केही इलाकाहरूका निम्ति पानीका मूल स्रोतहरू हुन्। यसर्थ यी हिम पर्वतहरू नै नष्ट भए यस्ता इलाकाहरूमा आउने दिनहरूमा पानीको घनघोर समस्या हुने अनुमान गर्न सकिन्छ। यसरी भूमण्डलको तापमान बढ्नाले जंगलमा आगो लाग्ने प्रक्रिया पनि बढ़ोत्तरी दिँदछ। जंगल आगलागीले नष्ट त हुन्छ नै, यस्तो आगलागीबाट उत्पन्न भएको कार्बन डाइअक्साइड वायुमण्डलमा प्रवेश गरी ग्रीन हाउस प्रक्रियालाई बढ़ोत्तरी गर्दछ। यो त भयो केवल वायु प्रदूषणबाट हुने एउटा असर। यस्तै प्रकारले हाम्रो अनेकौं गतिविधिहरूले वायु मात्र होइन भूमि र जल प्रदूषण पनि गरिरहेको छौ। यहाँ एउटा कुरा भन्न मन लाग्यो, रसायन शास्त्रका दृष्टिकोणबाट हेर्दा हाम्रो पिउने पानी कहिले पनि शुद्ध हुँदैन। त्यसमा हाइड्रोजन सल्फाइड,
कार्बन डाइअक्साइड

0: अमोनिया नाइट्रोजन र केही मात्रामा माटो र बालुवा बिलिएको हुन्छ यी पदार्थहरू त प्राकृतिक मैलाहरू हुन् जसले हामीलाई हानि पुर्याउँदैन तर हाम्रो औद्योगिक कारखाना र खेतीपातीबाट नचाहिने पदार्थहरू जस्तै साइनाइड हेभी मेटल अर्ग्यानिक एसिड नाइट्रोजनस पदार्थहरू ब्लिचिङ पाउडर अनि अधिक मात्रामा अमोनिया जस्ता विषालु पदार्थहरू हाम्रो जमिन र जल स्रोतहरूमा निरन्तर मिसिरहेका छन् फलस्वरूप मानिसमा भाइरल हेपेटाइटिस कोलेरा टाइफाइड रगतमासी जुगा पर्ने जस्ता रोगहरूले आक्रमण गर्दछ पिउने पानीमा फ्लोराइडको मात्रा चाहिए भन्दा बढी भए हामी दाँतका रोगका शिकार बन्दछौं उसो भए हामी नागरिकहरूको दायित्व के हुन् त एकातिर हामी औद्योगिक कार्यक्रमहरू बढाएर उन्नतशील बन्न चाहन्छौ अर्कोतिर यस्ता औद्योगिक क्रियाकलापहरूबाट पर्यावरण प्रदूषण हुन्छ भन्ने कुरो पनि बुझियो पर्यावरण प्रदूषणबाट हुने कुप्रभाव बारे अघि नै चर्चा पनि गरियो न्यायसंगत प्रश्न यहाँ उठ्न स्वाभाविक छ कि हामीसित के विकल्पहरू छन् त वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा कम गराउन उसो भए के हामी हाम्रो औद्योगिक कार्यक्रमहरूलाई कम गराउँ त यो विकल्प हामी कसैलाई मंजूर हुन्छ जस्तो लाग्दैन किनकि यस्ता कार्यक्रमहरू कम गराउँदा हाम्रो जीवनशैलीको स्तर घटेर जानेछ हाम्रो प्रगतिशील कृषि प्रणालीमा रासायनिक पदार्थहरूको प्रयोग कम गरौं भन्ने तर्क पनि उचित ठहरदैन जस्तो लाग्छ कसरी भर्ने द्रुत गतिमा बढ़िरहेका जनसंख्याहरूका पेटहरू वन जंगलहरूको विकास र विस्तार हामीसित एउटा विकल्प छ तर यो विकल्प समस्याको गम्भीरता हेर्दा उति फलदायक मलाई लाग्दैन यहाँ एउटा स्वाभाविक प्रश्न उठाउन सकिन्छ कि हामीसित पर्यावरणको स्वच्छतालाई नष्ट नगराउने ऊर्जाका स्रोतहरू छैनन् सुखद सूचना हामीसित यस्ता धेरै ऊर्जाका स्रोतहरू छन् यी मध्ये हुन् वायु प्रवाहको ऊर्जा जल प्रवाहको ऊर्जा अनि सौर्य ऊर्जा तर दुखद सूचना के छ भने यस्ता ऊर्जाका स्रोतहरूबाट उपलब्ध हुने ऊर्जाको मात्रा हाम्रो दैनिक मांगको विरूद्ध नगण्य हुन्छ भने केही भूल्न होला अब अन्तमा यस विराट समस्याको के हल होला त म यहाँ तीनवटा समाधानहरू सुझाव स्वरूप राख्न चाहन्छु प्रथम हो हाम्रो शिक्षण प्रणाली र तकनिकी विकास यस्तो होस् जसद्वारा वायु जल र सौर ऊर्जाको बढी भन्दा बढी उपयोग हुन सकोस् दोस्रो हो हामी इन्धन र ऊर्जाहरू विवेकपूर्ण प्रयोग गरौं यहाँ इन्धन र ऊर्जाको विवेकपूर्ण प्रयोगको अर्थ यो हो कि हामी इन्धन र ऊर्जा नचाहिँदो अवस्थामा प्रयोग नगरौं तेस्रो अचूक समाधान हो हामी अझ दक्ष र बढी असर गर्ने क्षमता भएका मशिन र उपकरणहरू निर्माण गर्ने तकनिकीहरूको अनुसन्धान तर्फ लागौं यस्ता तकनिकीद्वारा कम ऊर्जा प्रयोग गरेर हामी धेरै काम गर्ने क्षमता भएका मशिनहरू तयार गर्न सक्छौं यो समयको माग भएको हुनाले यस दिशातर्फ धेरै कामहरू भइसकेका छन् फ्युएल एफिसियन्ट गाड़ी र कम्प्याक्ट फ्लोरोसेन्ट ल्याम्प यसको एउटा मात्र सानो उदाहरण हो भनिन्छ ऊर्जा बचाउ नै पर्यावरण प्रदूषण नगरी ऊर्जा उत्पादन गर्नु हो हामी तपाईँ सबै एक जिम्मेवारी नागरिकको हैसियतले आउनुहोस् हामी सबै विज्ञानको यस विशेष तकनिकी अभियानमा सहभागी बनौं
1: श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो विज्ञानवर्धकको कार्यक्रम जसमा आजको विषय थियो पर्यावरणको स्वच्छता हाम्रो दायित्व हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना आगामी तारीक 19 जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा लाइभ फोन इन कार्यक्रम विषय रहनेछ योग गरौ निरोग बनाऊ यस योग विषय अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ योग प्रशिक्षक श्री रामप्रसाद पौडेल र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220 1171 कल गर्न सक्नुहुनेछ दिन अनि समय आगामी 19 जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 0359220 1171 सूचना पूरा भयो

श्रोता अब प्रस्तुत गर्न गइरहेका छौ कार्यक्रम नेपाली अनुर संगीत। सर्वप्रथम त कार्यक्रमको पर्खाइमा बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत गर्न चाहन्छौ। कार्यक्रमको पहिलो अनुरोध गर्नुहुने श्रोता हुनुहुन्छ बीना गुरूङ, हड्कामाया गुरूङ, रंगेली, पूर्व सिक्किमबाट। वहाँहरूले यो गीत आकाशवाणी सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई सुनाउन चाहनु भएको छ। त श्रोता स्वीकार्नुहोस् यो पहिलो गीत गायक कलाकार भक्तराज आचार्यको आवाजमा।

कार्यक्रम नेपाली अनर संगीत सुनेर बस्नुभएको तमाम श्रोताहरूमाझ सुनाउन गइरहेको छौ कार्यक्रमको अन्तिम गीत। गायक कलाकार देवनारायण प्रधानको आवाजमा यो गीतलाई अनुरोध गर्नुभएको छ अर्जुन प्रधानले बोझोघारी पूर्व सिक्किमबाट। उहाँले यो गीत आफ्नो सम्पूर्ण मित्रहरूलाई सुनाउन चाहनुभएको छ। त श्रोता स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम गीत।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम नेपाली अनुर संगीत, जसको निर्धारित समय यही पूरा हुँदछ। अब केही क्षणमा सुन्नुहुनेछ नेपाली भाषामा समाचार। केही क्षण प्रतीक्षा साच्नुहोला।

0: शुरूमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्सको एभियोमा जारी G7 शिखर सम्मेलनमा शरीक हुनुहुँदै भारत विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा देखा परिरहेको लोकसभा अध्यक्ष ओम बिरलाको दावी। नीट यूजी पुनः परीक्षा अघि सरकारद्वारा जून 22 सामाजिक सञ्जाल एप टेलिग्राममाथि प्रतिबन्ध। अनि महिला एफआईएच हकी प्रतियोगितामा जापानलाई पराजित गर्दै भारत सेमी फाइनलमा प्रवेश। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी G7 शिखर सम्मेलनमा भाग लिन दुई दिने भ्रमणमा फ्रान्सको एभियो पुग्नुभएको छ। शिखर सम्मेलन हिजोदेखि शुरू भएको थियो। एभियो आइपुगेपछि प्रधानमन्त्रीले सामाजिक सञ्जालमा पोस्ट गर्दै विश्व नेताहरूसँग अन्तर्क्रिया गर्न र प्रमुख विश्वव्यापी मुद्दाहरूमा विचार आदान प्रदान गर्न आफू उत्सुक रहेको बताउनुभयो। उल्लेख्य, प्रधानमन्त्री मोदीले G7 शिखर सम्मेलनमा लगातार 7 पल्ट भाग लिँदै हुनुहुन्छ। साथै यस मंचमा भारतको यो 13 सहभागिता हो। शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, बेलायती प्रधानमन्त्री कियर स्टार्मर र यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहानसँग द्विपक्षीय बैठक गर्नुहुनेछ। प्रधानमन्त्री मोदीले भोलि शिखर सम्मेलनको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने कार्यक्रम छ। यसैबीच G7 शिखर सम्मेलनमा अमेरिकी सहयोगीहरूले आज राष्ट्रपति डोनाल्ड ट्रम्पको एजेण्डामा 4 वर्षभन्दा बढ़ी समयदेखि चलिरहेको युक्रेन युद्धमाथि विचार गर्न काम गरे। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पनि बिहानको कार्य बैठकमा G7 नेताहरूसँग सामेल हुनुभएको थियो। लोकसभा अध्यक्ष ओम बिरलाले विविध संस्कृति र भौगोलिक अवस्थाको बावजूद विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको भारत स्वतन्त्रतापछि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको रूपमा देखा परेको बताउनुभएको छ। नयाँ दिल्लीमा आयोजित विकसित भारत युवा संसदमा सहभागीहरूलाई सम्बोधन गर्दै उहाँले हाल 50 लाख भन्दा बढ़ी युवाहरू युवा संसदसँग संलग्न रहेको उल्लेख गर्नुभयो।
1: कैसे हम विकसित भारत के संकल्प को पूरा कर सकते हैं, इसके लिए युवा संसद के माध्यम से तर्क संवाद की संस्कृति को बढ़ाने का एक कार्यक्रम आयोजित किया और निश्चित रूप से आज 50 लाख से ज्यादा युवा संसद से जुड़े। अलग अलग राज्यों के अंदर युवाओं ने उस राज्य के विकसित और विकसित के साथ भारत विकसित के सपनों को साकार करने के लिए अपने विचार रखे।
0: राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले जनाए अनुसार पछिल्लो 24 घण्टामा 10 लाख भन्दा बढ़ी उम्मेद्वारहरूले आगामी नीट यूजी पुनर्परीक्षाको लागि प्रवेश पत्र डाउनलोड गरेका छन्। पुनर्परीक्षा जून 21 हुनेछ। यसैबीच पारदर्शिता बढ़ाउन र पेपर चुहावटको सम्भावनालाई रोक्न सरकारले जून 22 टेलिग्राम एपमा अनलाइन सन्देश पठाउन प्रतिबन्ध लगाएको छ। सरकारले औषधि नियमावली 1945 संशोधनहरू अधिसूचित गरेको छ। खोकीको सिरप अब ग्रामीण क्षेत्रमा विधिवत इजाजत पत्र प्राप्त फार्मेसीहरू मार्फत मात्र बिक्री र वितरण गरिनेछ। प्रस्तुत छ हाम्रा संवाददाताको रिपोर्ट।
2: स्वास्थ्य एवं परिवार कल्याण मंत्रालय ने एक अधिसूचना जारी कर कहा है कि औषधि नियमों के अनुसूची के में दवाओं के वर्ग शीर्षक के अंतर्गत शामिल सिरप शब्द को हटा दिया गया है। सिरप शब्द हटाए जाने के बाद अब खांसी के सिरप को इस छूट का लाभ नहीं मिलेगा। इससे पहले 1000 से कम आबादी वाले ग्रामीण क्षेत्रों में खांसी के सिरप की बिक्री को लाइसेंस संबंधी प्रावधानों से छूट मिली हुई थी। यह संशोधन सिरप आधारित औषधियों पर नियामकीय निगरानी को और सुदृढ़ करने तथा छूट संबंधी व्यवस्था को वर्तमान जन स्वास्थ्य और सुरक्षा आवश्यकताओं के रूप बनाने के उद्देश्य से किया गया है। आनंद कुमार, आकाशवाणी समाचार, दिल्ली।
0: कृषि तथा किसान कल्याण मंत्री शिवराज सिंह चौहान ने नया दिल्ली में आयोजित उच्चस्तरीय कृषि समीक्षा बैठकमा खरीफ 2026 सिजनको लागि देशभर गरिएको तयारीको विस्तृत समीक्षा गर्नुभयो। उहाँले सम्भावित एल निनो घटनालाई ध्यानमा राख्दै कपास उत्पादन बढ़ाउन, दालमा आत्मनिर्भरता हासिल गर्न र कम वर्षा भएका जिल्लाहरूको लागि अग्रिम आकस्मिक योजनाहरूमा विशेष जोड़ दिनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले दार्जीलिङ पहाड़मा रहेका गोर्खा समुदायका लामो समयदेखि थाँतिरहेका समस्याहरू भारतको संवैधानिक ढाँचाभित्र समाधान गरिने बताउनु भएको छ। दार्जीलिङ जिल्लाको खरसाङमा एक सार्वजनिक सभालाई सम्बोधन गर्दै उहाँले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा भएको कथित भ्रष्टाचारको छानबिन गरिने र दोषीहरूमाथि कार्यवाही गरिने बताउनुभयो। मुख्यमन्त्रीको रूपमा पदभार ग्रहण गरेपछि दार्जीलिङ पहाड़को आफ्नो पहिलो भ्रमणमा श्री अधिकारीले आफ्नो सरकार र पहाड़ी क्षेत्रको विकासको लागि प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले जून 22 शुरू हुने आगामी राज्य बजेट सत्रमा पहाड़हरूको लागि अल्पकालीन र दीर्घकालीन विकास योजनाहरू समावेश गरिने घोषणा गर्नुभयो। ओमानको तटमा भएको दुखद समुद्री घटनापछि 21 भारतीय चालक दलका सदस्यहरू सुरक्षित रूपमा घर फर्किएका छन्। ओमानको मस्कट स्थित भारतीय दूतावासले यस्तो जानकारी दिएको हो। सरकारले यूपीएससी निजामती सेवा प्रारम्भिक परीक्षाको प्रश्न पत्र लीक भएको दावी गर्ने सामाजिक सञ्जाल पोस्टको खण्डन गरेको छ। पत्र सूचना कार्यालयको तथ्य जाँच एकाईले यस्तो दावी निराधार भएको बताएको छ। कार्यालयले मानिसहरूलाई यस्ता भ्रामक र अप्रमाणित दावीहरू साझा गर्नबाट टाढा रहन सल्लाह दिएको छ। भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्लोभाकियाको सर्वोच्च राज्य सम्मान द अर्डर अफ द व्हाइट डबल क्रस फर्स्ट क्लासबाट सम्मानित गर्नु राष्ट्रको लागि ठूलो गर्वको कुरा भएको बताएको छ। नयाँ दिल्लीमा मीडियासँग कुरा गर्दै भाजपा प्रवक्ता सम्बित पात्रले श्री मोदीले विभिन्न देशहरूबाट 33 सर्वोच्च नागरिक पुरस्कार प्राप्त गर्नुभएको र भारतको विश्वव्यापी प्रतिष्ठा बढ़ाउनु भएको बताउनुभयो। केरलाका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले आज लोकभवनमा डिजिटल प्लेटफर्म मार्फत स्वगणना प्रक्रिया पूरा गरेर जनगणना 2027 पहिलो चरणको शुरूआत गर्नुभयो। जनगणना 2027 भारतको पहिलो पूर्ण डिजिटल जनगणना हो र यो विश्वको सबैभन्दा ठूलो प्रशासनिक र तथ्याङ्कीय अभ्यास हो जुन पूर्ण रूपमा एप आधारित कागजविहीन प्रणाली मार्फत सञ्चालन गरिनेछ। अब खेल समाचार। मेघालयले आज शिलङमा आफ्नो पहिलो खेलकुद शिखर सम्मेलन आयोजना गर्यो। यो 2027 हुने 39 राष्ट्रिय खेलकुदको तयारीमा एउटा महत्वपूर्ण कोशेढुङ्गा हो। न्यूजील्याण्डमा आयोजित महिला हकीमा भारत एफआईएच हकी राष्ट्रकपको सेमी फाइनलमा पुगेको छ। दोस्रो पुल ए खेलमा भारतले जापानलाई पराजित गर्यो। यो जीतसँगै भारत 6 पुल ए को शीर्ष स्थानमा पुगेको छ। भारतको अर्को खेल बिहिबार उरुग्वे विरूद्ध हुनेछ। फिफा विश्वकप 2026 आज राति संयुक्त राज्य अमेरिकाको न्यू जर्सीमा समूह एक को खेलमा फ्रान्सले सेनेगलसँग खेल्नेछ। खेल भारतीय समय अनुसार बिहान 12:30 शुरू हुने तालिका छ। अर्को खेलमा बोस्टन स्टेडियममा समूह एक को खेलमा नर्वेले इराकसँग खेल्नेछ। खेल भारतीय समय अनुसार बिहान 3:30 शुरू हुनेछ। अन्त्यमा यस बुलेटिनका प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्सको एभियोमा जारी G7 शिखर सम्मेलनमा शरीक हुनुहुँदै भारत विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको रूपमा देखा परिरहेको लोकसभा अध्यक्ष ओम बिरलाको दावी। नीट यूजी पुनः परीक्षा अघि सरकारद्वारा जून 22 सामाजिक सञ्जाल एप टेलिग्राममाथि प्रतिबन्ध। अनि महिला एफआईएच हकी प्रतियोगितामा जापानलाई पराजित गर्दै भारत सेमी फाइनलमा प्रवेश। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। श्रोता, यस बेला स्टुडियोको घड़ी अनुसार 8:05 भइसकेको छ। सर्वप्रथम त कार्यक्रम गीत गजल कुरेर बस्नुहुने तमाम श्रोतामाझ हार्दिक स्वागत जनाउँदै कार्यक्रमलाई अघि बढ़ाउन गइरहेको छौ। गायक कलाकार अल्थप राजाको आवाजमा यो प्रस्तुति।

0: श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम गीत गजल। आशा छ गीत सुनेर आनन्द लिनुभयो भनेर। त श्रोता, आज भने कार्यक्रम गीत गजलको निर्धारित समय यही पूरा हुँदछ।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जुन 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

0: कहिले छिची दुर्दुर नगर्नुहोस्।
1: उनीहरूलाई माया र साथ दिनुहोस्।
0: अधिक जानकारीका निम्ति टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब प्रस्तुत छ शास्त्रीय गायनको कार्यक्रम। सुर संसार अन्तर्गत उस्ताद सुल्तान खान द्वारा सारङ्गी वादन।

श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम सुर संसार अन्तर्गत उस्ताद सुल्तान खानद्वारा सारङ्गी वादन, जसको निर्धारित समय यही पूरा हुँदछ।

यो सुन्नुहोस् लाइफ पोइन्ट कार्यक्रम सम्बन्धी एक सूचना. आगामी तारीक 19 जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा लाइफ फोनिन कार्यक्रम. विषय रहनेछ योग गरौ निरोग बनाऊ. यस योग विषय अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ योग प्रशिक्षक श्री रामप्रसाद पौडेल. र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 मा कल गर्न सक्नुहुनेछ. दिन अनि समय आगामी 19 जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171. सूचना पूरा भयो. मीडियम वेभको 213.67 मिटर तदनुसार 1404 किलो हर्जको तरंगमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं. यसका साथै एफएम कञ्चनजंघा 103 मेगा हर्ज अनि न्यूजन एआईआर मोबाइल एप मार्फत पनि हाम्रो स्टुडियोको घड़ी अनुसार यस प्रसारणलाई सुनिरहनु भएको छ. समय यस बेला स्टुडियोको घड़ी अनुसार रात्रिको 10 बजिसकेको छ. श्रोता अब प्रस्तुत छ कार्यक्रम हिन्दी फिल्म संग्स अन्तर्गत विभिन्न हिन्दी गीतहरू सुन्ने. पहिलो प्रस्तुति लिएका छौ फिल्म देवदासबाट गायक कलाकार कविता सुब्रमण्यम अनि श्रेया घोषालको आवाजमा. त श्रोता स्वीकार्नुहोस् यो पहिलो प्रस्तुति.

श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम हिन्दी फिल्म सङ्ग्स अन्तर्गत विभिन्न हिन्दी गीतहरू। आशा छ श्रोताहरूले गीत सुनेर आनन्द लिनुहुँदैछ भनेर। यसै सन्दर्भमा अब पालो भएको छ अर्को एउटा गीतको प्रस्तुति, जुन गीतलाई लिएका छौ फिल्म काँटेबाट गायक कलाकार सुखविन्दर सिंह अनि ऋचा शर्माको आवाजमा।

श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो यो रमाइलो गीत, जुन गीतलाई लिएका थियो फिल्म लज्जाबाट गायक कलाकार अल्का याज्ञिकको आवाजमा। अब प्रस्तुत गर्न गइरहेका छौ यो अर्को गीत फिल्म करण अर्जुनबाट गायक कलाकार कुमार सानु अनि अल्का याज्ञिकको आवाजमा। त श्रोता, स्वीकार्नुहोस् यो प्रस्तुति।

श्रोता, हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। अब सुनौ कार्यक्रमको अन्तिम गीत फिल्म दिलवाले दुल्हनिया ले जाएंगे बाट गायक कलाकार आशा भोसले अनि अभिजीतको आवाजमा यो गीत।

हस्त श्रोता, प्रस्तुत गीतको साथै कार्यक्रम हिन्दी फिल्म सङ्ग्स आजलाई भने यति नै। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला स्टुडियोको घड़ी अनुसार रात्रिको 10:30 हुने लागिरहेको छ र यसका साथै आजको अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि बिहान 6:30 भोलिको सेवा अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। आज भने सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री, जय हिन्द।